0: सुरुङमा 18 शव फेला परेको छ। भटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा हिजो शुक्रबार अडिट 3 टनेलभित्र खोजी कार्य गर्ने क्रममा जालीमा अल्झिएको अवस्थामा 6 शव फेला परेको थियो भने फेरि खोजीका क्रममा थप 12 शव देखिएको र निकाल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिएको छ। जालीभित्र देखिएको तार सबै शव निकाल्न बाँकी रहेको सूचना प्राप्त भएको छ। आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको थियो र शवको शनाखत हुन सकिएको छैन। माथिल्लो त्रिशुली 1 को सुरुङमा कम्तीमा 300 जना फसेको हुन सकिने आशंका गरिएको छ। बाढ़ीमा हराइरहेका मानिसहरूको खोज र उद्धार कार्य जारी रहेको छ। जलविद्युत आयोजनाको टनेलमा उद्धार कार्य ढिलाइ भएकाले जीवित मानिसहरूको उद्धार सम्भव र टारेको बाढ़ी प्रभावित तथा बेपत्ता भएका व्यक्तिहरूका आफन्तहरूले बताएका छन्। प्रधानमन्त्री वारेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई आफै उदाहरण बनेर काम र नवीनतम सोचका साथ अगाडि र आफ्नै पुस्तका लागि स्वदेशमा नै रोजगारी सृजना गर्न आग्रह गर्नुभएको छ। सिंहदरबारमा स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो जेनजी उमेर समूहका सांसदहरूसँग अन्तर्क्रिय कार्यक्रममा जनजीविकाका आधारमा समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढ़ेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले स्थलगत अध्ययन र अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधान मुख्य व्यवहार बनाउने र पुरान र अव्यवहारिक सोच त्याग्न पनि सुझाव दिनुभएको थियो। साथै राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टै व्यवसायका आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत प्रधानमन्त्री शाहले आग्रह गर्नुभएको छ। अन्तर्क्रिय कार्यक्रममा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय रूपमा मार्गदर्शनका रूपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमा नै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत काम विरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। हिजो ललितपुर स्थित अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएका सरकारले दमन ज्यादती र अत्याचार शुरू गरिएको टिप्पणी गरिएको छ। उनले संसदभित्र प्रतिपक्षहरूलाई एकताबद्ध गर्ने र एक सड़कमा सुकुम्बासी मजदूर किसान विद्यार्थी र ट्रेड युनियनहरूलाई पनि समेटेर चाडपर्वपछि सड़क संघर्ष गर्ने पनि बताएको छ। प्रचण्डले देशमा उत्पन्न राजनैतिक चुनौती, वैदेशिक हस्तक्षेप र क्रान्तिको खतरा सामना गर्न कम्युनिष्ट र वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताएका छन्। पुरानो पार्टी र नेताहरूले विगतमा 35 वर्षसम्म केही गरेनन् भनी फैलाएको भविष्यको खण्डन गर्दै आफ्नै नेतृत्वमा भएका प्रमुख विकास र पूर्वाधारका कामहरू भएको प्रचण्डले जिकिर गरिएको छ। कार्यक्रममा नेकपाका सह संयोजक माधव कुमार नेपालले देश हाल ठूलो संकटमा रहेको र विदेशीहरूको विभिन्न चालखेलका कारण राष्ट्रियता जोखिममा परेको पनि उल्लेख गरिएका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हो। यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए र त्यसपछि कार्यकारी निर्देशक हितेन्द्र देव साख्य सरकारले वैशाख 19 गते जारी गरेको अध्यादेशका कारण स्वत पदमुक्त भएका थिए। साख्यलाई अन्तरिम सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले पदबाट हटाए पनि उनी सर्वोच्चको परमादेशसँगै पूर्ण बहाली भएका थिए। मन्त्री परिषदको बैठकले सह सचिव रूद्र सिंह तामाङलाई राजपत्र सहित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय पनि गरिएको छ। बागमती प्रदेश सरकारमा थप 1 मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री किरण थापाले प्रदेशका 8 मन्त्रालयमा 8 मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएको हो। उहाँले मन्त्री परिषद विस्तार गर्दै मौजूदा मन्त्री परिषदमा 1 मन्त्री थप गरिएको छ। मुख्यमन्त्री थापाले सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट रमा आले मगरलाई मन्त्रीमा नियुक्त गरिएको हो। आले मगरलाई कृषि पशुपन्छी वन तथा वातावरण पर्यावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि उनी शालिग राम जमकटेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संयुक्त सरकारमा नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको थियो। राप्रपाबाट गिरबहादुर तामाङ, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, राजु विश्व खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री र राजेन्द्र प्रजापति उद्योग पर्यटन र श्रम तथा यातायात मन्त्री रहेका छन्। प्रदेशको रिक्त दुई मन्त्रालयको कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयमा आले मगरलाई नियुक्त गरिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फा कार्यालयमा छापा मारेको छ। सीआईबीको एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले हिजो शुक्रबार एन्फा मुख्यालय शाब्द बाटोमा छापा मारिएको पुष्टि गरेका छन्। सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात पनि नियन्त्रणमा लिएको छ। सरकारले भारत, चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत नियुक्त सिफारिश गरिएको छ। विभिन्न क्षेत्रमा विज्ञता अध्ययन अनुसन्धान नेतृत्व र कार्य अनुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिश गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्री परिषदको बैठकले 13 मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम सिफारिश गरेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ। मन्त्री खनालको अनुसार विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिश गरिएको छ। अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनवाईका लागि पठाइनेछ। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जंग थापालाई प्रस्तावित राजदूतको रूपमा सिफारिश गरिएको छ। यसै गरी संयुक्त राज्य अधिराज्य युकेका लागि अवकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणा, जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन र जर्मनीका लागि स्वरु जोशीलाई राजदूतमा नियुक्त गरिएको हो। यसै गरी ओमानका लागि डाक्टर पद्मापक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रवक्ता डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चल झा र साउदी अरबियाका लागि गिरी बहादुर सुनवारलाई प्रस्तावित राजदूतको रूपमा सिफारिश गरिएको छ। उदयपुरमा चालू आर्थिक वर्षको शुरूआती दुई महिनामै 49 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। गत आर्थिक वर्षभर जिल्लामा 46 जना संक्रमण देखिएको यस वर्ष साउन र भदौमा संक्रमितको संख्या 49 जना पुगेको छ। त्रियुग नगरपालिकाले गाईघाटमा आयोजना गरेको कीटजन्य रोग रोकथाम र नियन्त्रण सम्बन्धी अन्तर्क्रिया जनस्वास्थ्य कार्यालय उदयपुरका वरिष्ठ ल्याब टेक्निसियन लौकाजी राईले उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। स्वास्थ्य कार्यालयको अनुसार त्रियुगामा 23, बेलकामा 23 जना, चौदण्डीगढ़ीमा 2 र कटरीमा 1 जना संक्रमण पुष्टि भएको छ। यी तथ्याङ्क 2384 जनाको डेंगी परीक्षण प्राप्त भएको थियो। कोशी प्रदेशका 14 जिल्ला मध्ये चालू आर्थिक वर्षको दुई महिनामा झापामा सबैभन्दा बढ़ी 432, खोटाङमा 72 र उदयपुरमा 49 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयले डेंगी नियन्त्रणका लागि लामखुट्टेको प्रजनन स्थलमा नष्ट गर्ने र पानी जम्न नदिन पनि आग्रह गरिएको छ। त्रियुग नगरपालिकाले 16 वडामा सचेतना, लामखुट्टे नियन्त्रण तथा लार्वा नष्ट गर्ने अभियान सञ्चालन गर्ने पनि जनाएको छ। आज खबरमा अब विदेशको खबर। साउदी अरबको आग्रहपछि यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ। इरान समर्थित समूह हुथीले गएको हप्ता गरेको तीव्र सैन्य आक्रमणपछि साउदी अरबले चीन समक्ष सहयोगका लागि आग्रह गरिएको समाचार संस्था रोइटर्सले जनाएको छ। यो आग्रहपछि चीनले हुथी विद्रोहीलाई नियन्त्रणमा लिन इरानलाई गोप्य रूपमा आग्रह समेत गरिएको छ। हुथी विद्रोहीले हाल सागरको तट र बाब अब अल मानदेव जलमार्ग वरपरको क्षेत्रमा तीव्र गतिमा आफ्नो पकड विस्तार गरेपछि साउदी अरबले सहयोगका लागि चीनको मुख्य मुख थाकेको छ र हुथीका यस कदमले साउदी तेल निर्यात र जल परिहारलाई थप जोखिमपूर्ण अवस्थामा पुर्याएको छ। चीनले सार्वजनिक रूपमा संयमता वार्ता र सुरक्षित जल आवागमनको पुनर्स्थापनाका लागि आह्वान गरेको छ तर उसका भित्री सन्देशहरू सार्वजनिक भई भनाईभन्दा फरक रहेको ईरानी अधिकारीहरूले बताएका छन्। खेल खबरमा सिन्धुपाल्चोकको जिल्लाको सदरमुकाम चौतारा साँगाचोक गढी नगरपालिका पाँच स्थित टुडी खेलमा निर्माणाधीन चौतारा रंगशाला 7 वर्षपछि सम्पन्न भएको छ। वर्षा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष 2075-76 उक्त रंगशाला निर्माणका लागि 20,92,00,000 रूपियाँ बजेट उपलब्ध गराएको थियो। तत्कालीन मन्त्री युवराज दुलालको पहलमा बजेट विनियोजना भएपछि सुनकोशी गिरी जेभी काठमाडौँले निर्माण कार्य जिम्मेवारी पाएको थियो। काम सम्पन्न भएपछि कम्पनीले बागमती प्रदेश सरकारलाई रंगशाला हस्तान्तरण गर्ने भएको छ। बागमती प्रदेश अन्तर्गत धुलीखेलमा रहेको सामाजिक विकास मन्त्रालयका प्राविधिक प्रमुख इन्जिनियर कुसुम भट्टराईले रंगशालाको दुवैपट्टिको प्यारफिट तयार भई रंगशाला भएर काम सम्पन्न भएको जनाएको छ र उक्त प्याराफिटमा 5,000 दर्शक अटाउने टुडी खेलमा दुबो लगाएको छ। टिकट काउन्टर घरको रंग रोगन समेत सम्पन्न गराइसकेको छ र जिल्लामा उक्त रंगशाला पहिलो पटक बनेको छ। रंगशालालाई बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा भनेको छ। ऐतिहासिक स्थान चौतारामा मिनी रंगशाला निर्माणले चौताराको समृद्धिमा टेवा पुग्ने जनाएको छ। संघीयतापछि चौतारामा रहेको सरकारी कार्यालयका काम कर्तव्य स्थानीय सरकारमा पुगेपछि चौतारा बजार सुनसान जस्तै बनेको थियो। सो रंगशाला निर्माण पूरा भई खेल हुन थालेपछि चौतारामा चहल पहल बढ़ने र व्यापार व्यवसाय फस्टाउने अपेक्षा समेत गरिएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। माथिल्लो त्रिशुली एको सुरुङमा 18 शव खुफेला र खोज तथा उद्धार कार्य जारी। जेएनजी सांसदहरूलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्रीको आग्रह। सरकारको गलत काम विरूद्ध आन्दोलन गर्ने नेकपाका संयोजक प्रचण्डको चेतावनी। एन्फामा सीआईबीको छापा, कागजातहरू नियन्त्रणमा लियो। 13 देशका राजदूतका लागि सिफारिस, राजदूतहरू सिफारिस। भारतमा निशुलनाथ र चीनमा कल्याणराज। साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव। 7 वर्षपछि सम्पन्न भयो सिन्धुपाल्चोकको चौतारा साँगाचोगडे नगरपालिका 5 रहेको टुँडी खेल निर्माणाधीन मिनी रंगशाला। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ र तिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो झुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: प्रसारण हुँदैछ।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINKHABAR.COM, CINKको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 3 गते शनिबार, सेप्टेम्बर 19 तारीक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको अष्टमी तिथि, संविधान दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना, 13 देशका लागि राजदूत सिफारिश, विज्ञता र समावेशितामा जोड। आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
1: अपर त्रिशुली 1 सुरुङबाट थप 7 शव फेला, माटोमुनि गाडिएका शव असोज भित्रै आफन्तलाई बुझाइने। बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त। दैनिक उपभोग्य वस्तुसँगै घिउ, तेल, तरकारी सबैभन्दा महँगो। सरकारी सेवा छोड्ने बढ्दै, 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
1: युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई। अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू। भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा। फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने। अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, फोहोरलाई मोहर बनाउने सरकारको योजना।
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग, संशोधन, प्रशोधन गरी कच्चा पदार्थ, ऊर्जा र प्रांगारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो। प्रस्तावित विधेयकले फोहोर संकलन, डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ। सार्वजनिक स्थानमा कुहिनी, नकुहिनी र जोखिम युक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढ़ाइएको छ। स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था जोड़ छनौट गरी फोहोर संकलन, दुवानी प्रशोधन, पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन्। सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा, इन्धन, मल तथा अन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ। सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने, पुनः प्रयोग तथा पुनर्चक्रण प्रयोग गर्ने उद्योगलाई कर छूट गर्ने, अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। फोहोर बैंक, रिसाइक्लिङ सेन्टर र सेकेण्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।
0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय संचालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने, खाने र पढ़ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ।
3: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार ECD पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता मजदूर मध्ये थप 18 जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङ भित्रबाट 18 शव निकालिएको थियो। यसअघि 6 मजदूरको शव फेला परेको थियो। मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङदुङ खोला स्थित अडिट 3 सुरुङभित्र शव भेटिएका हुन्। उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन्। बाढ़ीका बेला सुरुङभित्र कति मजदूर थिए भन्ने एकिङ विवरण अझै खुलेको छैन। निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ। 216 मेगावाट क्षमताको आयोजना बाढ़ीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदूरको खोजी तथा उद्धार जारी छ।
0: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढ़ीमा परेर मृत्यु भएका पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी शुरू गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढ़ीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका शव सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
1: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिश गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिश गरेको हो। यसपटक राजनैतिक भागभण्डा भन्दा पनि प्राविधिक विज्ञता अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत चीन र अमेरिकाका लागि क्रमशः निश्चल नाथ पाण्डे कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिश भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिश गरिएको छ। सिफारिश भएका 13 जना मध्ये 4 महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल
4: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरु जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाछी राणा ओमान, 10 श्री चुडामणि खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका, 13
1: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
0: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ। तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2.15 अर्ब रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचित पनि 1.2% बढ़ेर 39.46 अर्ब रूपियाँ पुगेको छ। शोधानन्तर स्थिति 90.34 अर्ब रूपियाँ बचतमा छ। तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याज दर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1.87 अर्ब रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38.70 करोड़ रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढ़ी छ। अर्कोतर्फ महँगी पनि बढ़ेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ़नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
5: व्यापारीले मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेको छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम।
6: पशुपालकहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अंग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने।
0: सरकारी सेवा छोड्ने बढ़दै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू, आज कागी अष्टमी पर्व मनाइँदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति शक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ। काठमाडौँको कागेश्वरी मनोहरा एकस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ। मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अस्त धातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।
0: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका 2, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार तीन महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो। आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4,400 आवेदनबाट 13 राजदूत सिफारिश शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न 25 स्थानमा 100 भन्दा बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ घिउ तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स आप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुग्यो 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका पाँच हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी, नगर प्रमुख विनोद कुमार शाह तेली र उप प्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षक अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्री पृष्ठमा पहिरोले लापीलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चो गाउँपालिका पाँच

0: सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी संलग्न रहेको राष्ट्रसंघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर तीनमा हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड़ भारतीय रूपैयाँ को ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बाब्वेलाई दोस्रो ओडीआईमा पराजित गर्दै तीन खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तमतयार रहेको छ।
0: बारीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबारी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरे संक्रामक रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। बाढ़ीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनुका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
4: पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो गाई भैँसी चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 हारारी 2829 हारारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क छ। 1600-1700 हारारीमा बंगुरहरू मरेको तथ्याङ्क छ भने अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 130,000 हारारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ। पशुपन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मर्ने नै भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते हुने जस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो पुल लगाएको केही क्षेत्रहरू चाहिँ टोटली डिस्कनेक्टेड भएको छ अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्यसरी पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठूलो पालन छ र अरू पशुपन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो दानाहरू सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ ब्रोइलरको लियर्सको यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनुपर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँ कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय

0: ठाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यालु चेन र चाहिँ पोल्ट्री भ्यालु चेन यो दुईटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जहाँ जो फिल्डमा जानुभएको छ एकदम ठुलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठुलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरी मार्केट चाहिँ विभिन्न जातका पशु पन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशु पन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन हुन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ विशेष गरी यो झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो अनि अर्को केही रोगहरू पशुपन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर इक्जाम्पल खोरेत भन्ने रोग छ एउटा अनि त्यसै गरी चरचरे भ्यागुदे भन्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सरी लम्पी स्किन जसको 2022-23 हाम्रो ठुलो
1: महामारी
0: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ अनि अर्को फेरि पशु पन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष गरी मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशु पन्छीबाट मान्छेमा आउँछ यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन् कतिपय चाहिँ पशुपन्छी स्वयंलाई पनि सर्छ त्यसले गर्दाखेरि पशुपन्छीको सब व्यवस्थापन चाहिँ एकदमै महत्वपूर्ण पाठ हो।
2: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिश विज्ञता र समावेशितामा जोड़ आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
2: अपर त्रिशुली एकको सुरूङबाट थप 7 शव फेला वा माटो मुनि गाडिएका शव असोजभित्र आफन्तलाई बुझाइने बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
1: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ्दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
2: युक्रेनमा आक्रमण शुरू भए यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
1: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बावे पराजित।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनलाई लिएका छौं यसलाई रवि मिश्रले बनाउनु भएको छ झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सड़कमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ प्लेकार्डमा एकजना सांसदको फोटो देखिन्छ र तल कार्यवाही गर भनेर लेखेको छ एकजना सांसदको अभिव्यक्ति पछाडि केही विरोधहरू पनि भएका छन् भने आलोचना पनि भइरहेका छन् भने कसैले त्यसलाई समर्थन पनि गरिरहेका छन् र माथि यस्तो लेखिएको छ केही व्यक्तिहरू सड़कमा एकदमै रिसको आवेगमा अगाडि बढ़िरहेको जस्तो देखिन्छ माथि यस्तो लेखिएको छ सांसद भएर मान्छे जस्तो व्यवहार देखाउने
1: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढ़ीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्थलको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 जना महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघीय निकाय यूएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 जना महिला र 32,021 जना बाल बालिका

0: महँगुवाहरूलाई अब के भन्नु ए अब टेन्सन नगर्ने अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगियो सबैको त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन सबैको ज्यान जोगियो त्यो नै सबभन्दा ठुलो कुरा हो अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो मान्छेको ज्यान भन्दा ठुलो केही पनि छैन धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने खुसी राख्ने त्यस्तै
1: सबै आफ्नै अगाडिदेखि भिडियोहरू पटक पटक आइरहन्छ नि त
0: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्ट नराम्रो लाग्छ
1: यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो
0: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह एक दुई वर्ष बच्चाहरू पनि आइरह पुरै बच्चाहरू उयो जमिनु भएको आइरहेको यस्तो देख्दा चाहिँ धेरै नराम्रो
2: लाग्छ
0: बसाइ चाहिँ कस्तो छ बसाइ अब ठिकै छ अब काहीँ नबस्नु भएर अलिकति बस्नु पाएँ अब गाह्रो त गाह्रै
1: सुत्ने कस्तो छ व्यवस्था
0: सुत्ने हामी म्याटमा सुतिर हो अन्त अहिले अहिले दसनाहरू पनि दिनुभएको छ ठिकै छ
1: अहिले दसनाहरू मसलाहरू लाग्दो रहेछ नि होइन
0: लाग्छ अलिअलि अब आयुर्वेदिक र बिरामीहरू पनि हुन्छ गाह्रै छ
1: सुत्नु लाग्छ लाग्दैन सुत्नु लाग्छ
0: लाग्छ
1: कतिजना छ कोठामा तपाईँहरूको अब
0: कोठा भनेर छुट्टै कोठा होइन यस्तो प्याकेटमा हो सबैजना धेरैजना हुन्छ हजुर
1: स्कुलको प्याकेजमा
0: होइन आयुर्वेदिक
1: ए आयो
0: हजुर
1: प्यासेजमा सुत्ने गराएको
0: छ त्यहाँनिर त्यस्तै त हो अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त अनि रुममा सुत्नु त मिलेन नि त
1: प्यासेजमा सुत्ने गराएको
0: छ सबैजना त्यही हो हजुर
1: प्यासेजमा भित्रको
0: हजुर
1: तपाईँहरू पनि
0: सबैजना
1: अनि निन्द्रा लाग्छ
0: अनि निन्द्रा लाग्दैन के गर्नु अरू केही उपाय पनि छैन
1: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ
0: है धेरैजना हुनुहुन्छ कमाएर खान्छ अहिलेसम्म छ जस्तो
1: अहिले सम्झ्दाखेरि तिनजना होला भन्ने
0: हुनुहुन्छ होला अब प्यासेजमा धेरै हुन्छ लानु हुन्छ दस बिसजना पच्चिसजना सयजना
1: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
0: फ्यामिली फ्यामिली मिलेर
1: लहरै हुन्छ कि अलिक फरक फरक
0: लहरै हुन्छ
1: डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि
0: अब डर त लागिहाल्छ अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ
1: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ
0: सामानहरू त अहिलेसम्म पाइन्छ सबै
1: के चाहिँ भयो के चाहिँ मन परेको छैन अलिक व्यवस्थित छैन अलिक यो चाहिँ राम्रो भयो भने भन्ने त्यस्तो
0: त्यस्तो त बस्ने ठाउँ मात्रै बस्ने ठाउँ छैन अब अलि लुगाहरू खानेकुराहरू बिरहनु भएको छ नि त अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भयो नि
1: सेपरेट भयो हुन्थ्यो
3: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ बाढ़ी प्रभावित क्षेत्रमा बाल विवाह यौन हिंसा दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ़न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ कैयौंले परिवार गुमाएका छन् कैयौंको भविष्य नै अधुरो भएको छ भने कैयौंले आफ्ना साथीभाइहरू गुमाएका छन् यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका
4: छौं पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हुन सक्छ तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमा बढ्दै त हुनसक्छ अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन या लस देयर होम्स यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ चान्स लाइक टु हाई सो यो मेजर पार्ट भयो यो सँगसँगै भोलि दिनमा अब अरू पनि मेन कुराहरू चाहिँ थपिन सक्छ सो अहिलेलाई चाहिँ यति भन्नु यो पार्टमा चाहिँ
5: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव

0: सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
1: ओके, यो पनि चुनौतीको कुरा हो. जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन. त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सहरू हुन्छ होइन. जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले चाहिँ यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ चार दिनदेखि सुत्न सक्नु भएको छैन, एक घन्टा जस्तो सुत्नुहुन्छ, फेरि छटपटाएर उठ्नुहुन्छ होइन. सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू. सो उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ, एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पर्यो मेजरली. उहाँलाई लाग्यो कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या.
2: सो
1: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँस पास कपास हो मेजर प्राइमेरी. सो एउटा वान चार दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्तिन्छ. अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
0: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
1: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ ICD भन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छ, र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन, कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ तोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँले दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन. तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन. तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भनेपछि त्यस पछाडि दे निड टु सिक हेल्प. त्यो हेल्पमा चाहिँ सबै आउँछ साइकोलोजिस्ट काउन्सिलर.
0: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
1: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई चाहिँ सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई सानो कुराले पनि गाह्रो पार्छ, कसैलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छ, त्यो पनि एउटा मेजर पार्ट हो.
0: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाधेपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
1: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिलेकाहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुनसक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गाथेँ यहाँ आयुर्वेदिक अस्पतालमा पनि त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन. तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पार्यो, तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्मिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
2: रसुवामा आएको विनाशकारी बाढ़ीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो। कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ। तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढ़ी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ। बाढ़ीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ। त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
3: कस्तो छ बसाइहाल अब
4: ठिकै छ भन्नु पर्यो, अब के भन्नु है, थाहा छैन न अन्त नानीको साथमा गाह्रो त छ होइन, नाउँको होइन, मच्छरले टोक्ने हेर्नु नि
3: डोपले भागेन
4: खै छैन माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्ने छु, मेरो नानी सुत्दिन रातै रोकोरोई गर्छ। खाट होइन त्यो यो त स्कुल हो नि त, स्कुलको ऱ्याक हो त्यो,
3: राखमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
4: त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा। अब 3 महिनाको भने त सुत्केरी नै हो नि,
3: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
4: नानीले दुखाउन्जेलसम्म सुत्केरी भनिन्छ होइन। अहिले त अब
3: 3 महिनाको सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त
4: भनिन्छ छैन के। अगाडि पनि नानीलाई जन्टिस भयो, जन्मिने बित्तिकै केही नै गरेन, आमाले बार्नु पर्छ अरे भनियो, त्यो गर्नै पाइएन, अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या, त्यो टाकाहरू त नर्मल त नर्मल हो,
3: सुत्नलाई चाहिँ तर म्याट्रिक्स नै हो,
4: यो पल्साले अस्ति बाँड्नु भएको थियो त्यही हो, रातमै हो, अस्ति पल्साले बाँड्नु भएको थियो, अनि त्यही उनी एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो दहना चाहिँ नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ,
3: दफ्ना पनि आइपुगेको आजदेखि दफ्नामा सुत्ने,
4: अस्तिदेखि सुताएको हो नानीलाई,
3: ए दफ्नामै सुत्थेन,
4: पल्साले बाँडे त्यही
3: खानपान चाहिँ कस्तो छ नि,
4: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान त्यही नै हो,
3: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ,
4: अझै नपुगे पनि अब समय त्यो सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ, हुन त हुनुहुन्छ अलि धेरै महिना
3: भनेपछि, खानपान चाहिँ राम्रै छ तर जस्तो अरूले खानुहुन्छ त्यस्तै, तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन,
4: छैन मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँध्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर खाने, अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिदिइरहेको छु, मेरो दुध चाहिँ पुगिया होइन,
3: पहिला चाहिँ आउँथ्यो,
4: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त त्यो मामाको छोरालाई खानिदिन्थ्यो दुख्थ्यो, अनि नानी नहाइकन मामा छोरालाई दिन्थ्यो खेर जान्थ्यो मेरो दुध, अहिलेको समयमा चाहिँ छैन नानीलाई पुगिरहेको होइन, त्यो खाना नभएर
3: कति टाइम खानुहुन्छ,
4: म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई, अब मलाई त्यो चाहिँ थाहा भएन तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नआए त मरेर
3: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्ती पनि 4 पटक खानुपर्छ, अहिले चाहिँ 2 पटक खाइरहनु भएको छ तपाईँले, अनि भोक लाग्दैन बिचबिचमा,
4: लाग्दैन
3: झाक्छ कुरा भन्नु न, उहाँलाई त भन्नुहुन्छ नि तपाईँलाई, तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
4: तपाईँलाई
3: लागेको कुरा त तपाईँ
4: लाग्छ, त्यो बिस्कुटहरू खान्छ,
3: बिस्कुटहरू झोलिलो पोस्ट अलिक हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
4: केही पनि छ
3: यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रो व्यवस्थापन गरिएको छ, गरिएको छ भन्दै हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लाग्यो अरे।
4: अब त्यही हो, सबैले खानुभएकै खाना खाइरहेको छु, अब छुट्टै आछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु।
3: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको यो समय चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी, अब घरमै पनि त सुत्केरीलाई अलिक विशेष खानपान हुन्छ, सुत्केरीले खाने छुट्टै हुन्छ, छुट्टै पाक्छ भान्सामा नि। अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ।
4: मलाई त कस्तो लाग्छ नि अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लागिहाल्छ नि होइन, आफ्नो ज्यानलाई, अनि फेरि त्यहाँपछि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है, अनि नानीलाई नि असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन, अनि त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ, अनि फेरि एक मान्छे कस्तो लाग्छ नि यत्रो जानामा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या, अनि के भन्नु जस्तो पनि लाग्छ, भनेको त छैन अहिलेसम्म
3: भन्नु भएको छैन। मलाई भोक लाग्छ, भोक लाग्यो भनेर त पाइन्छ होला नि,
4: अब कसलाई गएर भन्नु अप्ठ्यारो लाग्छ, अनि कसलाई गएर भन्नु, त्यही बिहान बेलुका खाना दिन्छ नि दिउँसो, त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु,
3: बिस्कुट चाउचाउ। पहिला चाहिँ घर याद,
4: पहिला त म 1 महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो, त्यही सादा खान्थेँ, अनि फेरि म माइती पनि आएको थिइनँ, अनि उतै बस्थेँ, खासै यस्तै 3-4 टाइम चाहिँ खान्थेँ। म जब माइती आएँ नि 1 महिनापछि, त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या, मलाई मम्मीले कराई लाइ नै खुवाउनुहुन्थ्यो, कराइ सरे पनि। अब
3: अहिले
4: कस्तो कराउनु हुन्छ खाएन भने नि, कराई कराई नै खुवाउनुहुन्थ्यो क्या, रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ,
3: कति छिटो छिटो भोक लाग्छ भन्छ मेरी।
4: एकचोटि खाएपछि नानीले दुध खायो भने त्यो भोक लाग्ने कि, अब नानीहरूले नि एकचोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई, त्यस्तै हुन्छ क्या हामीलाई पनि, नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ,
3: ज्यानहरू दुख्ने, अब सुत्केरी ज्यान ए
4: कस्तो दुख्छ के भन्नु, म त बेल्ट लाएर बसिरहेको, ठाडो बस्नै सक्दिनँ यसरी, बेल्ट बाँधेर बसिरहेको, कम्मर दुख्छ कस्तो धेरै, ज्यानहरू
3: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरी, अन्त
4: छैन त्यस्तो,
3: अब त्यस्तै विषम परिस्थितिमा छ, दुषित अवस्थामा छौँ, ठ्याक्कै घरको जस्तो त नहोला, तर गर्नै पर्ने चिजहरू हुन्छ नि,
4: गर्नै पनि हुन्छ। अब यहाँ सबैजना अलगै छन्, म एउटा के त्यसरी
3: कतिजना सुत्नुहुन्छ यो कोठामा, कतिजना हुनुहुन्छ
4: यहाँ? 3 जना हामी नानीले सुत्दा, 6 जना सुत्छ, 9 जना 9, 10, 11, 12, 13, 14 जना सुत्छ,
3: 14 जना साथी दुःख दिन्छ कि दिनु नानी?
4: नानीले दिन्छ नि, रुन्छ उठ्छ,
3: खाना पुग्दैन होला,
4: खाना पुग्दैन, खाना पुगेको दिन, दुध पुगेको दिन त फेरि उठ्दैनन्, त्यही भोक खाना उठ्छ नि त्यति हो, अनि त्यही निधारै दुध खाने, दुध नपुगेको दिन चाहिँ बस्न पर्दैन, त्यो सुतुम्ला भन्नै पर्दैन,
3: रातभरि सुत्न दिन्न। अब तपाईँलाई त्यहाँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको हुन्छ नि, यस्तो खालको
4: सुत्केरीले खाना दिने खानाहरू, अब धेरैजना पनि होइन नि त, थोरैजना त थोरै भयो नि पुग्छ नि त, ओकै नभन्नु न, अनि अब त्यो 4 टाइम 5 टाइमै नसके पनि 3 टाइम त दियो जस्तो लाग्छ, अनि अब यो अरूले खाने तरकारीहरूमा गुलगेडाहरू सबै हालेको हुन्छ नि त, त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है, अनि त्यस्तोहरू भन्दा पनि
3: स्वास्थ्यलाई असर नगर्ने खालको खाँदा पनि धुक्छु धुक्छु गर्दै खानुहुन्छ होला त्यसो भए त,
4: अनि के गर्नु त, अब खानु नि परेको छ, नानीलाई गाह्रो होला नि, पिर छ, त्यही त
5: विपद त सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन, त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ।
2: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना साझा खबर @gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
5: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौं। नमस्कार।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दयाजुको दिन शुरू गर्नुभन्दा अगाडि मेरो हृदयमा चाहिँ एउटा प्रश्न छ जुन सायद आज धेरै मानिसहरूको हृदयमा पनि हुन सक्छ।
1: भाइ भन्नुहोस् न, कस्तो प्रश्न हो त्यो?
0: कहिलेकाहीँ मलाई लाग्छ दाई, मैले धेरै गल्तीहरू चाहिँ मेरो जीवनमा गरेको छु अनि यी सबै कुराहरूको बावजुद पनि के परमेश्वरले चाहिँ मलाई साँच्चै नै स्वीकार गर्नुहुन्छ होला त? र मैले गरेका खराब कुराहरूको कारण म आफैलाई एउटा प्रश्न आउँछ कि साँच्चै नै म उहाँको नजिक जान चाहिँ योग्यको छु र?
1: भाइ तपाईँले अत्यन्तै महत्वपूर्ण र गम्भीर प्रश्न गर्नुभयो र आजको अध्ययनले यही प्रश्नको अत्यन्तै सुन्दर तरिकाले उत्तर दिनेछ।
0: साँच्चै नै भाइ, त्यसो भए मेरो लागि आजको अध्ययन धेरै नै महत्वपूर्ण हुने रहेछ।
1: अवश्य पनि भाइ, अघिल्लो अध्ययनमा हामीले मानिसको पुरानो अवस्थाबारे सिकेका थियौं। पाप र अपराधको कारण मानिस परमेश्वरबाट अलग भएको थियो। हामीले आफ्नो जीवन जाँच्नुपर्छ र ख्रिस्टले दिनुभएको नयाँ जीवनमा अघि बढ्नुपर्छ भन्ने कुरा हामीले बुझेका थियौं।
0: साँच्चै हो नि दाई, तर यदि हामी कमजोर अवस्थामा थियौं भने परमेश्वरले हामीलाई कसरी चाहिँ बचाउनु भयो त?
1: भाइ यहीबाट आजको सुन्दर सत्य चाहिँ शुरू हुन्छ। परमेश्वरले हामीलाई हाम्रो योग्यताको कारण बचाउनु भएको होइन, उहाँ कृपामा धनी हुनुहुन्छ। उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो।
0: त्यसो भए परमेश्वरको प्रेम हाम्रो कर्ममा निर्भर छैन?
1: भाइ परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। हामी पापमा मरेका भए तापनि उहाँले ख्रीष्टसँगै हामीलाई जीवित पार्नुभयो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामीले उद्धार पाएका छौ। असल काम उद्धार पाउने मूल्य होइन, उद्धार पाएपछि देखिने जीवनको फल हो। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा नयाँ जीवनका लागि सृष्टि गर्नुभएको ताकि हामी असल काममा हिँडौं।
0: दाइ तपाईँले जति पनि कुराहरू बताउँदै हुनुहुन्छ त्यसबाट मैले बुझ्दैछु कि म परमेश्वरको प्रेम पाउन योग्य भएर होइन, उहाँ प्रेमले भरिपूर्ण हुनुभएको कारणले चाहिँ उहाँको नजिक आउन सक्छु। साँच्चै हो त?
1: बिल्कुलै हो भाइ, परमेश्वर प्रेममा र अनुग्रहमा धनी हुनुहुन्छ अनि उहाँले हामी सबैलाई प्रेम गर्नुहुन्छ। त्यसैले आउनुहोस् अब परमेश्वरको वचनमा ध्यानपूर्वक जाउँ र उहाँको महान प्रेम अनुग्रह र उद्धारको सुन्दर सत्यलाई अझ गहिरो गरी बुझौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन एफिसी 2:4-10 देख्न गइरहेका छौं अनि हामीले अघिल्लो दिनमा चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत देखिरहेका थियौं मन्दिर निर्माणको लागि सामानहरू, अनि हामी यही विषयलाई आज निरन्तर आगे जारी राख्दछौं। सबभन्दा पहिले म एफिसी 2:1-3 पढिदिन्छु जुन हामीले अघिल्लो दिनमा अध्ययन गरेका थियौं। त्यसपछि हामी आगे बढ्नेछौ। एफिसी 2:1-3 भनिएको छ, अनि तिमीहरूलाई अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। ती पापमै तिमीहरू बितेका समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक तथा त्यो आत्मा अनुसार हिँड्दथ्यौ जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावैले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। मित्र, यही नै हरेक मानिसको अवस्था थियो प्रभुलाई पाउनुभन्दा पहिले। आगे पद दुई अध्याय पद चारदेखि छमा भनिएको छ, तर परमेश्वर जो दया गर्नमा धनी हुनुहुन्छ आफ्नो महान प्रेमको कारणले जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। मित्र, यहाँ पद चारमा उल्लेखित सानो संयोजक शब्द तर अति नै धेरै महत्वपूर्ण शब्द छ। तर परमेश्वर दया गर्नमा धनी हुनु भएकोले गर्दा उहाँको महान प्रेमको कारण उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। परमेश्वर दया कृपामा धनी हुनुहुन्छ, उहाँले ममा दया कृपा गर्नुभयो, उहाँले तपाईंमा पनि दया कृपा गर्नुभयो। यो पहिला तीन पदहरूबाट खास मौलिक परिवर्तनहरू हुन् जुन ती पदहरू असह्य आशारहितका थिए। मानिस पूर्ण असफल हो, उनी पूर्ण रूपमा आफैलाई उद्धार गर्ने काममा अयोग्य छन्। परमेश्वर मृत्युको यो दृश्यमा आफ्नो दया कृपासँग आउनुहुन्छ। उहाँसँग यो अति नै कम थोरै छैन, उहाँसँग चाहिएको भन्दा अझ धेरै छ, किनकि उहाँ अपरिमित असीम परमेश्वर हुनुहुन्छ जो अपरिमित दयामा कृपामा धनी हुनुहुन्छ। तपाईंलाई के को र कति कुराको आवश्यक छ त्यो उहाँसँग छ। उहाँसँग मानिसलाई चाहिने हरेक कुरा अधिक मात्रामा छ। केवल तपाईं र मैले गर्नुपर्ने काम यही हो, उहाँमा विश्वास गर्नु। एकजना दुर्गम पहाड़ी इलाकामा रहने अशिक्षित वृद्ध आमालाई एकपल्ट सागरको समुद्रको तटमा छुट्टीमा कसैले लगेथ्यो अनि तिनले जीवनमा पहिले अघि कहिले पनि सागर यानि समुद्रको देखेकी थिइनन्। तब जब तिनले त्यो महान समुद्र देखिन् तिनी रुन थालिन्। तिनको वरिपरि रहने मानिसहरू छक्कै परे, यो सोच्दै कि तिनलाई त्यति आरामदायक मनोरञ्जनको छुट्टीमा पिकनिकमा ल्याइँदा पनि रुन्छिन्। तिनलाई मिठो मिठो खाना दिइएको थियो। तिनीहरूले त्यस वृद्ध स्त्रीलाई सोधे, आमै तिमी किन रोइरहेकी? समुद्रतिर देखाउँदै तिनले उत्तर दिन, मैले जीवनमा कहिले पनि अघि यस्तो देखेको थिइन कि त्यहाँ त्यति धेरै त्यति पर्याप्त पानी हुन्छ। मित्र, परमेश्वरसँग दयाको कृपाको सागर छ, त्यो पर्याप्त भन्दा धेरै पर्याप्त छ। उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। अनुग्रहद्वारा उद्धार पाउनुको मतलब के हो? हामी अधर्महरू र पापहरूमा मरेका थियौं र हामी आफैलाई उद्धार गर्ने काममा पूर्ण रूपमा अयोग्य थियौं। तब परमेश्वर दृश्यमा आउनुहुन्छ र अनुग्रहद्वारा उहाँ हामी कहाँ पुग्नुहुन्छ। किन उहाँले त्यो गर्नुहुन्छ? उहाँले हामीमा कारणको पाउनुहुन्न, उहाँले यसको कारण आफैमा पाउनुहुन्छ। जब परमेश्वर इस्रायललाई छुटकारा दिन आउनुभयो यो यस कारणले थिएन किनभने तिनीहरू असल र सुन्दर थिए र परमेश्वरलाई सेवा गरिरहेका थिए। आहा, तिनीहरू त्यस्ता असल थिएनन्। तिनीहरू हट्टी ढिट मानिसहरू थिए अनि तिनीहरू मूर्ति पूजकहरू थिए। तिनीहरूले उजाड स्थानमा सुनको बाछाको पूजा गरे, तर परमेश्वरले भन्नुहुन्छ उहाँले तिनीहरूको दुःखको यातनाको कष्टको चित्कारको पुकाराको सुन्नुभयो। किन त्यसले उहाँको ध्यान आकर्षण गर्यो? किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले तपाईं र मलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न, उहाँले हामीलाई आफ्नो अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मैले एउटा जवान केटालाई भेटेको थिएँ जो हिप्पी पृष्ठभूमिबाट का थिए। उसले येशूलाई प्रेम गर्थे, आदर गर्थे। उसको ह्याट टोपीमा, ज्याकेटमा, पेन्टमा सबैतिर लभ लभ लभ प्रेम प्रेम शब्द लेखिएको थियो। मैले उसलाई सोधे, किन तिमीले पूरा पोसाकहरूभरि यो शब्द लभ लभ लभ यानि प्रेम प्रेम लेखेको? उसले भन्यो, मान्छे परमेश्वर प्रेम हुनुहुन्छ। मैले भने, यस कुरामा म 100% तिमीसँग सहमतमा छु, त्यो बिल्कुल सत्य कुरा हो। त्यसपछि उसले यो कुरा थपे, परमेश्वरले प्रेमद्वारा उद्धार गर्नुहुन्छ। मैले उत्तर दिए, यस कुरामा चाहिँ म तिमीसँग सहमतमा छुइन। परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार दिनुहुन्न। के तिमी मलाई एउटा पद दिन सक्छौ शास्त्रबाट जहाँ लेखिएको छ प्रेमद्वारा परमेश्वर उद्धार गर्नुहुन्छ? उसले आफ्नो केस कन्याउँदै केही समय सोचे, त्यसपछि उसले यो कुराको बारेमा एउटा पद पनि सोच्न सकेन। उसले भन्यो, यदि परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न भने तब उहाँले कसरी हामीलाई उद्धार गर्नुहुन्छ? मैले उत्तर दिएँ, तिमीले मलाई यो प्रश्न सोधेकोमा म धेरै खुशी छु, किनभने बाइबलले भन्छ 2:8-9 Ephesians 2:8-9, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ। परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। त्यसपछि त्यो केटाले भिन्नताको जान्न चाह्यो। मैले यसरी उसलाई त्यो भिन्नताको वर्णन गरिदिए, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ, यस कुराको नभुलौं। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ, तर परमेश्वरले हामीलाई उहाँको प्रेमको आधारमा स्वर्गको पछाडिपट्टिको ढोका अन्धारोबाट सुटुक्क छिरिजान खोलिदिनुहुन्न। उहाँले आफ्नो प्रेमको कारण हामीलाई भित्र ल्याउन स्वर्गको अघिल्लो सामनेको ढोकालाई निच गर्नुहुन्न। परमेश्वर ज्योति पनि हुनुहुन्छ, परमेश्वर यो ब्रह्माण्डको विश्वको नैतिक शासक पनि हुनुहुन्छ। उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, उहाँ धार्मिकता हुनुहुन्छ, उहाँ पवित्र र उहाँ अति असल हुनुहुन्छ। त्यसकारण परमेश्वरले त्यो कुराहरू गर्न सक्नुहुन्न जुन गलत छन्, मतलब उहाँको आफ्नै स्तर अनुसारको गलत हो, त्यो गर्न सक्नुहुन्न। यसरी परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन। Johannes 3:16 हेरौं, यहाँ भनिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नै एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। कि यसले कि यो भन्छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले संसारलाई उद्धार गर्नुभयो, के यहाँ यो भनिएको छ? यसले कति पनि त्यो भनेको छैन, तर यो लेखिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो। देख्नुभयो, परमेश्वरले संसारलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन र गर्नुहुन्न, किनभने उहाँ निरन्तर आफ्नो कथनलाई जारी राख्नुहुन्छ, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन। तपाईं र म नष्ट हुन गइरहेका छौं, हामी निन्दित गुमेका पापी मानिस हौ, तर पनि परमेश्वरले हामीलाई अझै प्रेम गर्नुहुन्छ। तर परमेश्वरको प्रेमले हामीलाई स्वर्गमा लान सक्दैन। परमेश्वरले उद्धारको प्रदान गर्नुपर्दथ्यो र उहाँले हाम्रा पापहरूको निम्ति दण्डको तिर्नु पर्थ्यो। अहिले प्रेमको परमेश्वर आफ्ना हातहरू गुमेका निन्दित पापी संसारमा फैलाएर भन्न सक्नुहुन्छ, यदि तिमीहरूले मेरा पुत्रमा विश्वास गर्छौ भने, किनभने उनी तिमीहरूको निम्ति मरे, यदि तिमीहरू त्यस आधारमा आउनेछौ भने म तिमीहरूलाई उद्धार गर्न सक्छु। मित्र, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न, परमेश्वरले हामीलाई उहाँको अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मित्र, यो यस तरिकामा अझ धेरै अद्भुत कुरा छ। जब म सानो बच्चा थिएँ, मैले कहिले कहीँ गलत काम गरेकोले गर्दा कहिले कहीँ मेरा आमा बुबाहरूको दया कृपा पाउन सक्दिन थिए, तर म परमेश्वरको दया कृपाबाट बाहिर हुन सक्दिन। म उहाँसँगको मेरो संगतिको गुमाउन सक्छु किनभने पापले संगतिको तोड्दछ, तर म उहाँको दया कृपाबाट कहिले पनि बाहिर हुन सक्दिन। म परमेश्वरको आत्मालाई दुखित पार्न सन्ताप दिन सक्छु, तर म सधैँ उहाँ कहाँ आउन सक्छु। पहिलो युहन्ना 1:9 भन्छ, हामीले आफ्ना पापहरूको स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पहिलो युहन्ना 1:7 भनिएको छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौं भने एक अर्कासँग हाम्रो संगति हुन्छ, अनि उहाँका पुत्र येशु ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। यदि म परमेश्वरको वचनको ज्योतिमा हिँड्छु र म आफैमा केही कमजोर कुरा केही पाप देख्छु भने परमेश्वर पुत्र ख्रीष्टको रगतले सबै पापबाट मलाई निरन्तर शुद्ध गर्दछ। किन? परमेश्वरले यो उहाँको अनुग्रहद्वारा गर्नुहुन्छ। उहाँ कृपा दया र अनुग्रहमा धनी हुनुहुन्छ। परमेश्वरले आफ्नो अंगालो गुमेका निन्दित संसारमा फैलाएर भन्नुहुन्छ, तिमी आउन सक्छौ यदि तिमी मेरो तरिकामा आउँछौ भने। मित्र, म तपाईँलाई स्मरण दिन चाहन्छु कि यो परमेश्वरको विश्व हो, यो उहाँ आफ्नै तरिकामा गरिरहनु भएको छ, चलाइरहनु भएको छ। तपाई सोच्न सक्नुहोला तपाईसँग उत्तम बाटो छ, तरिका छ, तर तपाईसँग शासन गर्ने विश्व छैन। उहाँले यो विश्वमा नियमहरू बनाउनुहुन्छ र तपाईँ उहाँको तरिकामा आउनु पर्नेछ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई प्रेम गर्ने कुराबाट तपाईँ उहाँलाई दूर राख्न सक्नुहुन्न, न तपाईँ सूर्यलाई ताप दिने कामबाट दूर राख्न सक्नुहुन्छ, तर तपाईँ सूर्यको तापबाट आफूलाई छिपाउन सक्नुहुन्छ। मित्र, तपाईँ आफैलाई निरन्तर पापमुनि छिपाएर लुकाएर परमेश्वरको प्रेमको अनुभव गर्ने कामबाट दूर राख्न सक्नुहुन्छ। यदि तपाईँ उहाँमा ख्रीष्टद्वारा आउनुहुनेछ भने उहाँले तपाईँलाई उद्धार गर्नुहुनेछ र तपाईँले उहाँको प्रेमको अनुभव गर्नुहुनेछ। परमेश्वर दयामा कृपामा धनी हुनुहुन्छ। परमेश्वरले हामीलाई आत्मिक चिहान घाटबाट माथि उठाउनु भएको छ। हाम्रो वर्तमान स्थिति यो हो भनिएको छ 6 अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। हाम्रो भविष्य के हो? 7 भनिएको छ, ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति। मतलब कुनै दिन म प्रदर्शनी गरिन गइरहेको छु। स्वर्गदूतहरूले भन्नेछन्, हेर त्यो फुचे प्रचारक, ऊ गुमेको निन्दित पापी थियो, उसलाई उद्धार गर्न कति पनि योग्यका थिएन, तर ऊ यहाँ आज स्वर्गमा छ। उनी केवल परमेश्वरको दया र अनुग्रहद्वारा मात्र उद्धार गरिएका थिए र आज यहाँ ल्याइएको छ। त्यो पूरा अनन्तता भरि, अनन्तकाल भरि परमेश्वरको स्तुतिको निम्ति हुन गइरहेको छ। म कुनै श्रेय प्रशंसा पाउन गइरहेको छुइन, तर म त्यहाँ हुन गइरहेको छु अनि त्यो मेरो निम्ति काफी कुरा हो, पर्याप्त कुरा हो। म त्यो स्वर्गीय दलहरूसँग परमेश्वरको स्तुति प्रशंसा गाउने

ले विश्वासीहरूको भूत वर्तमान र भविष्यको यो खण्डको पूर्णतामा पुर्याउँछ। हामी अपराधहरू र पापमा मरेका थियौं, परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार मुक्ति गर्नुभयो र ख्रिस्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो र कुनै दिन हामी स्वर्गीयमा परमेश्वरको अनुग्रहको प्रदर्शन गर्न हुनेछौ। यिनै कुनै पनि हाम्रा आफ्नै कामहरू वा योग्यताहरूमा आश्रित छैनन्, किनकि भनिएको छ तिमीहरू अनुग्रहद्वारा उद्धार पाएका छौ। अनुग्रह कृपा दया पाउनु अयोग्यलाई प्रदान गरिने कृपा दया हो। अहिले मलाई यो नभन्नुहोस् कि म उद्धार पाउन आशा गर्दछु। यदि तपाईँले ख्रिस्टमा आफ्नो विश्वास र भरोसा राख्नुहुन्छ भने तपाईँ ठोकेर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। कसैले यो प्रश्न गर्ला, ओ म त्यस्तो कथन बनाउने साहस गर्दिन किनभने मलाई थाहा छैन कि मेरो भविष्य के हुनेछ। मित्र, तपाईँको उद्धार परमेश्वरको अनुग्रहमा आश्रित छ, तपाईँको विश्वास योग्यतामा होइन। तपाई यो तथ्यमा पूर्ण रूपमा निश्चय हुन सक्नुहुन्छ। फिलिपी 1:6 पदमा भनिएको छ त्यो तथ्यको, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नु भएको छ उहाँले येशू ख्रिष्टको दिनसम्ममा त्यो पूरा गर्नुहुनेछ। यदि तपाई परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाई उहाँबाट टाढा भौतारी जान सक्नुहुन्छ, तर उहाँले सधैँ तपाईलाई वापस आउनको निम्ति ढोका खुला राख्नुहुन्छ, किनभने यो उहाँको अनुग्रह र अनुग्रहद्वारा मात्र तपाईले उद्धार पाउनु भएको छ। तपाईसँग पूरा गरिएको उद्धार छ, फिनिस्ड साल्भेसन छ, किनकि ख्रिस्टले सम्पूर्ण उद्धारको काम कलवारी क्रुसमा पूरा गरिसक्नु भएको छ। अहिले पवित्र आत्माको परमेश्वरको वचनद्वारा कायलता र दोष सिद्धिमा उहाँको वचनमा विश्वास र भरोसा गर्नुभएकोले गर्दा त्यस आधारमा तपाईँ भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। तपाईँ ठोकेर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। म आशा गर्दछु वा म उद्धारको कोशिश गर्नेछु, अह यो होइन। यो उद्धार विश्वासको माध्यमद्वारा परमेश्वरको अनुग्रहबाट हो, यो तपाईँ स्वयंबाट होइन, यो परमेश्वरको उपहार हो, वरदान हो। परमेश्वरको अनुग्रहलाई, ग्रेसलाई यसरी थियोलोजिकली यानि आध्यात्मिक विज्ञान अनुसार परिभाषा दिइएको छ, अनमेरिटेड फेभर। ग्रेसको अर्थ हो, यानि अनुग्रहको अर्थ हो अनमेरिटेड फेभर। यसको नेपालीमा अर्थ हुन्छ अनुचित कृपा, अनुचित दया। अर्को शब्दमा, हामी दया उद्धार पाउन कति पनि योग्यका थिएनौ, तर पनि परमेश्वरको अपार कृपाको कारण हामीमा दया देखाउनुभयो, त्यो अनुग्रह हो। अहिले विश्वास उद्धारको साधनको रूपमा मूल आधार हो। यो मात्र एक वस्तु हो, पापी उद्धारको महान कार्य सम्पादनको निम्ति ल्याउँछ र ल्याउनु पर्छ, अनि यो विश्वास पनि परमेश्वरको वरदान हो। म जान्दछु कसैले यो मलाई भनेछ, जबकि विश्वास परमेश्वरको वरदान भएकोले गर्दा परमेश्वरले मलाई यो विश्वासको वरदान दिनुभएको छैन। तब मलाई लाग्छ कि यदि म विश्वास गर्दिन भने मलाई दोष दिन आवश्यक छैन, निन्दित गर्न आवश्यक छैन। उत्तर यो हो, परमेश्वरले यो अति नै स्पष्ट बनाउनुभयो कि विश्वास सुनैबाट र सुनै परमेश्वरको वचनद्वारा आउँछ। यदि तपाईँ परमेश्वरलाई विश्वास गर्न चाहनुहुन्छ भने तपाईँले परमेश्वरको वचनको सुन्नुपर्नेछ। परमेश्वरले सबैलाई विश्वास दिनुहुनेछ जसले सुसमाचारको सन्देशमा ध्यान दिन्छ। कसैले यो भन्दै विरोध गर्ला, हुन सक्छ मलाई विश्वासको वरदान दिइएको छैन। त्यो तपाईँको समस्या होइन। तपाईँको समस्या वास्तवमा यो हो कि तपाईँ आफ्ना पापहरूको त्याग्न चाहनुहुन्न, जुन बाइबलले निन्दा गर्दछ, विरोध गर्दछ। त्यसकारण यस्ता तार्किक कुराहरू भनेर बहाना बनाउनुहुन्छ।
जब तपाई आफ्ना पापहरूबाट वक्क हुनुहुन्छ, जब तपाई आफै स्वयंबाट

0: फर्किन चाहनुहुन्छ वा संसारको कुराहरूबाट वा धर्मबाट वा बाइबलले निन्दा गर्ने हरेक कुराहरूबाट
1: आदरणीय श्रोता आजको कार्यक्रममा स्पेशल गीत सुन्न गइराखेका छौं।
0: तब तपाईलाई विश्वास दिनेछ, तपाई उहाँलाई विश्वास गर्न सक्नुहुन्छ। विश्वास उद्धारको साधन हो। स्पर्जनले भन्छन्, ख्रिष्टमा तिम्रो हर्षले तिमीलाई उद्धार दिँदैन तर ख्रिष्टले मात्र, ख्रिष्टमा तिम्रो आशाले तिमीलाई उद्धार दिँदैन तर ख्रिष्टले मात्र, ख्रिष्टमा तिम्रो विश्वासले मात्र तिमीलाई उद्धार गर्दैन। यद्यपि त्यो एक साधन माध्यम भए तापनि तर ख्रिष्टको रगत र उहाँको योग्यताद्वारा मात्र त्यहाँ शक्ति छ र त्यहाँ नै उद्धार छ। पावल विश्वासको बारेमा कुरा गरिरहेका छैन जब उसले भन्छ यो तिमीहरू आफैबाट होइन। उसले उद्धारको बारेमा कुरा गरिरहेका छन्। उद्धार त्यो वरदान हो जुनले घमण्डको रद्द गर्दछ। यो सबै परमेश्वरको हो, हाम्रो होइन। यो परमेश्वरको वरदान हो। दश पदमा भनिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ, जुन कामहरूमा हामीले हिँड्नु पर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नु भएको छ। हामी उहाँका हातका कारिगरी हौ। पावल यहाँ स्थानीय मण्डलीको बारेमा कुरा गरिरहेका छैनन्, तर पेन्टिकोस्टको दिनदेखि लिएर स्वर्गीय यात्रा र्याप्चरसम्मको विश्वासीहरूको शरीरको बदनको बारेमा कुरा गरिरहेका छन् वा वास्तविक विश्वासीहरूको शरीरको यानि बदनको बारेमा बोलिरहेका छन्। अनि तिनीहरूमध्ये प्राय चाहिँ स्थानीय कलिसियाको सदस्यहरू हुन्। यो विश्वासीहरूको शरीर ख्रिष्टमा उहाँका नयाँ सृष्टि र उहाँका हातका कारिगरी हुन्। हामी के को लागि सृष्टि गरिएका छौं भन्दा असल कामहरूको निम्ति। जब हामी यो पत्रको अन्तिम भागमा आउँछौं, हामीलाई भनिनेछ कि हामी परमेश्वरलाई खुशी पार्ने र ग्रहण योग्य चालमा हिँड्नु पर्नेछ। जब हामी येशु ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बसार लिएकोले गर्दा हामी यहाँ पृथ्वीमा त्यस तरिकाले हिँड्नुपर्छ जसले उहाँको नाउँमा महिमा ल्याउनेछ।
2: दाई, आजको अध्ययनपछि चाहिँ मेरो मनबाट एउटा ठूलो बोध चाहिँ हटेको छ। मैले सोचेको थिएँ म योग्य छु कि छैन, तर आज मैले बुझेँ कि मेरो उद्धार मेरो योग्यतामा निर्भर छैन।
3: हो भाइ, आज हामीले परमेश्वरको विधेय कस्तो छ भन्ने कुरा देखेका छौं। उहाँ कृपामा धनी हुनुहुन्छ र महान प्रेमले हामीलाई प्रेम गर्नुहुन्छ।
2: अनि हामी पापमा मरेका भए पनि उहाँले ख्रिस्टसँगै हामीलाई चाहिँ जीवित पार्नुभयो।
3: हो, यही नै सुसमाचारको सुन्दरता हो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामी उद्धार पाएका छौं।
2: तै मलाई सबैभन्दा धेरै छोएको कुरा यही हो कि उद्धार मैले आफ्नो असल काम गरेर कमाएको होइन, यो त परमेश्वरको वरदान हो।
3: बिल्कुलै भाइ, उद्धार अनुग्रहबाट विश्वासद्वारा पाइने हो। त्यसैले कसैले आफ्नो उद्धारको विषयमा घमण्ड गर्न सक्दैन। हाम्रो घमण्ड गर्ने ठाउँ हाम्रो आफ्नै काममा होइन, ख्रिस्ट येशूमा हुनुपर्छ।
2: तर भाइ, यदि असल कामले उद्धार दिँदैन भने हामीले असल काम चाहिँ किन गर्ने त त्यसो भए?
3: भाइ, धेरै नै महत्वपूर्ण प्रश्न गर्नुभयो। हामी असल काम गरेर उद्धार पाउने होइनौ, उद्धार पाएका कारण असल काममा हिँड्ने हो। परमेश्वरले हामीलाई ख्रिष्ट येशूमा असल कामका निम्ति सृष्टि गर्नुभएको हो। त्यसैले हाम्रो नयाँ जीवनले हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।
2: साँच्चै नै भाइ, अब यी सबै कुराहरू चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ लागू गर्न सक्छौ र परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी पनि अरूलाई प्रेम गर्न चाहिँ सक्नुपर्छ। उहाँले हामीलाई अनुग्रह गर्नुभएको छ भने हामीले पनि अरूप्रति अनुग्रहको स्वभाव चाहिँ देखाउनुपर्छ र उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ भने हामीले पुरानो जीवनमै फर्केर चाहिँ बस्नु हुँदैन अथवा त्यहीँ चाहिँ बस्नु हुँदैन।
3: र आजको लागि हाम्रो अध्ययनको यात्रा यति नै। एउटा कुरा सम्झनुहोस्, परमेश्वर प्रेममा धनी हुनुहुन्छ, अनुग्रहमा धनी हुनुहुन्छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। आज हामी उहाँको अनुग्रहद्वारा उद्धार पाएका छौं, यो कुरालाई हृदयमा राख्नुहोस्।
2: हजुर, यही अनुग्रहमा भरोसा गर्दै नयाँ जीवनमा असल काम गर्दै अघि बढौं। परमेश्वरको अनुग्रह र शान्ति हामीहरू सबैको जीवनमा प्रशस्त मात्रामा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97042097979।

0: कहाँ जान लाग्नुमा तपाईँहरू ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
2: तपाईँहरू जस्तै युवा विदेश गएर देश कसरी भन्छ
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यतायती पैसा त यहीँ पनि कमाइन्छ
1: गाई त पाले अनि तिन वर्षसम्म तर के भ्याउँदै भ्याएन अब अहिले केही गरौँ न

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: हुन्न हजुर, हुन्न, मलाई पुलिस थाना नलानु हजुर।

0: राजा नलाग्नुमा तपाईँको ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँ जस्तै युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता चाहिँ पैसा त यहीँ पनि कमाइन्छ
1: गाई त पाले अनि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब केही गरौँ न

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन
1: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर

0: இளம்பு பிரேக் டைம்.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
12: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
0: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: तपाईं अहिले हेलोबो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: in just a minute. We will return back. Return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
0: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज।

time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्ब खबरका मुख्य शीर्षकहरूबाट संविधानले देखाएको समृद्धिको बाटोमा एकताबद्ध बन्न राष्ट्रपतिको आह्वान। माथिल्लो त्रिशुली एकको सुरुङमा 1800 फेला, खोज र उद्धार कार्य जारी। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट शुरू हुँदै भोटेको शिवाड़ीको नामकरण गर्न विज्ञ समिति गठन। देशैभर मनसुनी र वायु पश्चिमी वायुको आंशिक प्रभाव, आज 3 प्रदेशमा भारी वर्षाको सम्भावना। रूसबाट तेल र ग्यास किन्ने देशमाथि 100% कर लगाउने अमेरिकी कानून प्रमाणीकरण। र 7 वर्षपछि सम्पन्न भयो चौतारण, सागरचोगरी नगरपालिका 5 टुडी खेलमा निर्माणाधीन रंगशाला। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाल चीन बीचको दोस्रो ठूलो व्यापारिक मार्ग तातोपानी नाका भदौ 14 गतेदेखि बन्द भएको छ। नाका बन्द भएसँगै सीमा क्षेत्रमा तातोपानी नाका यति बेला सुनसान बनेको छ। चीनी भन्सार प्रशासनले भदौ 14 गतेदेखि विपदको सम्भावना देखाउँदै नाकाबाट मालवाहक सवारी साधनको आवागमन रोक्ने जानकारी नेपाली पक्षले दिएको थियो। यता दुई देशबीचको व्यापारको लागि तातोपानी नाका पूर्ण रूपमा बन्द रहेको छ। पटक पटकको प्रकृतिको प्राकृतिक विपद, महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसायी र स्थानीयवासीमा अन्यलता बढ़ेको छ। भौगोलिक रूपमा नजिक रहेको चिनियाको प्रमुख व्यापारिक नाकाप्रति चिनिया व्यापार भने अपेक्षा अनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायको गुनासो छ। र छोटो दूरीको तातो पानी नाका बन्द गरिनु र रसुवा नाका बाढ़ीले तहस नहस भएका कारण चीनमा सामान आयात गर्ने एउटै मात्र नाका हुँदा सामानको लागि लागतमा पनि वृद्धि हुने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। यसै गरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भन्सार बन्द रहे पनि पर्यटक आवत जावतका लागि नाका खुल्ला रहेको बताएको छ। विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसायी र सीमावासीले सहजता असहजता भोग्दै आएका छन्। यसअघि मितेरी पुलको बीचमा राखिएको सीनिय सुरक्षा र जाँच गेटदेखि हालसम्म सीमा क्षेत्रमा निर्माण भइरहेको संरचनाका विषयमा पनि स्थानीयहरूले प्रश्न उठाउँदै आएका छन्। इजरायल पठाइदिने भन्दै 2.5 करोड़ भन्दा बढ़ी रकम ठगी गरिएको अभियोगमा दोलखाकी एकजना युवती पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको कालिनचोक गाउँपालिका 5 32 वर्षीय बालिका शिवाकोटी रहेका छन्। उनी सँगै रामेछाप कांग्रेस नेता एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि भरत चौलागाई पनि पक्राउ परेको छ। चौलागाईलाई हिजो मन्थलीबाट पक्राउ गरेको छ। पक्राउ परेका शिवाकोटी र चौलागाईले इजरायल पठाइदिने भनी पीड़ितबाट 2.5 करोड़ रूपियाँ लिएर ठगी गरिएको सीआईबीको दावी छ। उनीहरूले 156 जनाबाट प्रति व्यक्ति 6,20,000 रूपियाँ उठाएको पीड़ितले सीआईबीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो। खबर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सुशासन व्यवस्था मार्फत मुलुकमा दिगो शान्ति सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्। संविधान दिवस राष्ट्रिय दिवस 2083 अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले बहुजाति बहुभाषी र बहुसंस्कृतिलाई सम्मान संरक्षण प्रदान गरेको छ। नेपाली बीचको आपसी सद्भाव, भातृत्व र सह अस्तित्वमा आश आउने काम कसैबाट नहुने विश्वास पनि व्यक्त गरिएको छ। नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य पनि लिएको छ। संविधानद्वारा प्रत्याभूत गरिएको राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा पनि सबै नागरिकको समान पहुँच स्थापित गर्नुको साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु बताएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा 18 सब फेला परेको छ। भटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण पत्ता बेपत्ता भएकाहरूको खोजी कार्य गर्ने क्रममा हिजो सुरुङमा 2.5 टनेलबाट छड़को जालीमा अल्झिएको अवस्थामा छवटा शव फेला परेको थियो र फेरि खोजीको क्रममा बाह्रवटा शव देखिएको र निकाल्ने प्रयास भएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिएको छ। जालीभित्र देखिएको तार सबै शव निकाल्न बाँकी रहेको सूचना प्राप्त भएको छ। आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। शवको शनाखत हुन सकेको छैन। माथिल्लो त्रिशुली एको सुरुङभित्र कम्तीमा 300 भन्दा धेरै मानिस फँसेको हुन सक्ने आशंका गरिएको नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा अधिवेशन वडा तहबाट शुरू हुँदैछ। महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेको बेला गाउँ र वडा स्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशैभरिका वडामा आज शनिबार र आइतबार भोलि अधिवेशन नेतृत्व चयन हुँदैछ। केन्द्रमा नेताहरूले समानान्तर कार्यतालिका अगाडि सार्दै अर्काको एक अर्काको अधिवेशन बहिष्कार गर्न आह्वान गरिरहेको छ। बाँकीमा गुटबन्द गुटगद लबिङ र प्रतिस्पर्धा बीच पनि अधिवेशन रोक्ने वा बहिष्कार गर्ने अवस्था देखिएको छैन। तर चार तारे झण्डा र रूख चिन्हलाई साँझ पहिचान मान्दै कार्यकर्ता नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछ र यति बेला जिल्ला सभापति नारायण गौडेलका अनुसार अधिवेशनले सम्पूर्ण तयारी पूरा गरेको पनि बताएका छन्। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी हिमबाढ़ीको नामकरण गर्ने भएको छ। त्यसका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अगाडि बढ़ाएको बाढ़ीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको छ। समितिले भोटेकोशी हिमबाढ़ी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत उज्जवल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनका विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोगका सचिवालयका सहसचिव टीका बरालको अनुसार छलफलमा ग्लोसियर एक एभलेन्स आइसक रग लगायतका विभिन्न नामहरू आएका छन्। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न बुधबार जल नीति तथा सुशासन विभेष बेलवासेको संयोजकत्वमा समिति गठन गरिएको थियो। हाल देशैभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक रूपमा प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा भने सर्जरी स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले देशैभर साधारणतया बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशैभर साधारणतया बादल लाग्नेछ र यसै गरी देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ र आज राति पनि देशका विभिन्न हिमाली र पहाड़ी भूभागका साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली प्रदेशका विभिन्न स्थानमा र लुम्बिनी प्रदेशका केही स्थानमा एक दुई स्थानमा चट्याङसहितको मध्यम वर्षाको सम्भावना रहेको छ। खेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसदमा पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिले हस्ताक्षरसँगै कानूनमा परिणत भएको छ। ली एन्डेसेसो आग्रहमा स्ट्यान्डिङ रसिया एण्ड इरान एक्ट 2026 नाम दिएको 48 पृष्ठ लामो यस कानूनले रूसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख 5 राष्ट्रहरूमाथि 100% भन्सार महसुल ट्यारफिक लगाउने सक्ने अधिकार अमेरिकी राष्ट्रपतिले प्रदान गरिएको छ। खबरमा अब खेल खबरमा सदरमुकाम चौतारा साँगा चौगडी नगरपालिका 5 टोडी खेलमा निर्माणाधीन मिनी रंगशाला 7 वर्षपछि सम्पन्न भएको छ। बागमती प्रदेश सरकार विकास मन्त्रालयको आर्थिक वर्ष 2075-76 रंगशाला निर्माणका लागि 20,92,00,000 रूपियाँ बजेट उपलब्ध गराएको थियो। काम सम्पन्न भएपछि कम्पनीले बागमती प्रदेश सरकारलाई रंगशाला हस्तान्तरण गर्ने भएको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। संविधानले देखाएको समृद्धिको बाटोमा एकताबद्ध बन्न राष्ट्रपतिको आह्वान। माथिल्लो त्रिशुली एको सुरुङमा 18 शव फेला, खोज र उद्धार कार्य जारी। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट शुरू हुँदै भोटेकोशी बाढ़ीको नामकरण गर्न विज्ञ समिति गठन। देशैभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव आज दिन प्रदेशमा भारी वर्षाको सम्भावना रूसबाट तेल र ग्यास किन्ने देशमाथि 100% कर लगाउने अमेरिकी कानून प्रमाणीकरण र 7 वर्षपछि सम्पन्न भयो चौतारा साँगा चोगडी नगरपालिका 5 टुडखेलमा अवस्थित निर्माणाधीन मिनी रङ्गशाला बिहान 9 बजेको समाचार सकियो अर्को समाचारका साथमा मध्याह बजे उपस्थित हुने नै छौ यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदाउन चाहन्छु हवस् नमस्कार
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
1: डेंगू रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
1: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश
4: दाई 3-4 दिनदेखि हेर्नु न ज्वरो आउँछ खाना पटक्कै मन लाग्दैन हात खुट्टा जिउ कटकटी दुख्छ कुनै एउटा पेन किलर दिनुहोस् न
5: ओहो तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन
4: किन
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि
4: अनि दाजु यो डेङ्गु ज्वरो चाहिँ के हो डेङ्गु सुन्छु यो कसरी लाग्छ
5: डेङ्गू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ पानी जम्ने भाँडा टायर बट्टा बोतल गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि
4: ए लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो
5: याद गरौँ डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश
6: चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: के हुनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै
8: Elumbu FM 89.6 MHz

0: किन गाले
1: के एलम्बु एफएम

check. It's 10 a.m. अहिले बिहानको 10 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: के भयो मेरो देवर बाबुलाई?
1: के हुनु भाउजू, ऊ आएन रहेछ?

0: இளம்பு பிரேக் டைம்.
1: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानि होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Wait just a minute. We will return back. Return back.
1: वहीले के पार वही मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँ बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
6: हाम्रा सेवाहरू
3: स्टेशनरीका सम्पूर्ण सामानहरू
6: फोटोकपी प्रिन्ट
3: कलर प्रिन्ट
6: पीवीसी आईडी कार्ड
3: सबै प्रकारका खेलकुद सामग्रीहरू
6: सबै तहको तथा विभिन्न पुस्तकहरू
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
6: ट्रफी
3: मायाको चिनो
6: मेडल
3: फ्रेम
6: जर्सी सेटहरू तथा प्रिन्ट
3: सब्लिमेसन प्रिन्ट
6: जर्सी प्रिन्ट
3: कस्टमाइज कप प्रिन्ट
6: मेटल फोटो प्रिन्ट
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ
3: सेवा स्टेसनरी एन्ड सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
3: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका।

0: wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
5: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
7: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
5: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
5: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
6: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईँ अहिले सेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

हेर केटा आज तँ पार्टीमा गएर तँ नैनालाई यस्तो गफ दिने हो, यस्तो गफ दिने हो, भित्र पार्टी छ कि मेरो हेत्तेरिका नैना।

0: होइन होइन यसै नाच्ने
1: ए आमा हो नैना कुरो

0: 对啊，这还得问问。
1: Thank you.

0: இளம்பு பிரேக் டைம். मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
13: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
13: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
12: ए,
13: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
12: ए, हो र बाबु?
13: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
12: ए,
13: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
12: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। टोली खेलमा संविधान दिवस 2083 धूमधामका साथ मनायो। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट शुरू हुँदै। भटेको सिबाडीको नामकरण गर्न विज्ञ समिति गठन। भदौ महिनामा 5.9 अर्ब बढ़ीको विद्युत निर्यात। म्यान पावर छनौट विवादमा मलेसियासँग संवाद बढ़ाउँदै नेपाल। संयुक्त प्राविधिक समितिको बैठकमा जोड़ दिँदै रूसबाट तेल र ग्यास किन्ने देशमाथि 100% कर लगाउने अमेरिकी कानून त प्रमाणीकरण। र विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सञ्चालन भएका योजना र कार्यक्रमहरूको प्रगति र सेवा प्रवाहको अवस्थामाथि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। असोज 2 गते गाउँपालिकाको आयोजनामा भएको वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा भएका कामको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद नेउपानी, विषयगत शाखाका प्रमुख, वडा सचिव, संस्थाका प्रतिनिधि र संचारकर्मीहरूको सहभागी रहेको थियो। कार्यक्रममा विभिन्न शाखा, वडा तहका माताहातका निकायहरूको पनि आफ्नो क्षेत्रबाट भएको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो। संघीय र प्रदेश सरकारबाट प्राप्त योजना कार्यान्वयनको अवस्था, गाउँपालिकाका कार्यक्रम र नागरिकलाई दिँदै आएको सेवाको प्रभावकारिताका बारेमा समेत समीक्षा गरिएको थियो। अध्यक्ष लामाले समीक्षा कार्यक्रमले विगतका कामको मूल्यांकन सँगै आगामी योजना निर्माणका लागि आधार तयार गर्ने समेत बताउनु भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। संविधान सभाबाट नयाँ संविधान जारी भएको 11 वर्ष पूरा भएको छ। सर्वभौम संविधान सभा 2072 साल असोज 3 गते संघीयता सहितको नेपालको संविधान जारी भएको थियो र हरेक वर्ष असोजको 3 गतेलाई संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। संविधान दिवसको अवसरमा शुक्रबार संविधान दिवस मूलत मूल समारोह समितिले सैनिक मञ्च टुडी खेलमा विशेष समारोहका बीच कार्यक्रम गरिएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विभिन्न व्यक्तित्वहरूको पनि सहभागी रहेको थियो। समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले मार्च पास्ट समेत गरिएका थिए भने शान्तिको प्रतीक परेवा समेत उडाएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 असोज 3 गते नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट शुरू हुँदैछ। महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेको बेला गाउँ र वडा स्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन् र देशैभरका वडामा आज शनिबार र भोलि आइतबार अधिवेशन नेतृत्व चयन हुँदैछ। केन्द्रमा नेताहरूले समानान्तर कार्यतालिका अगाडि सार्दै एकअर्काको महाधिवेशन बहिष्कार गर्न आह्वान गरिरहेका छन्। बाँकीमा गुटकद, बाइलिङ, लबिङ र प्रतिस्पर्धा बीच पनि अधिवेशन रोक्ने वा बहिष्कार गर्ने अवस्था देखिएको छैन। 4 तारिक झण्डा र रूख चिन्हलाई साँझ पहिचान बनाउँदै कार्यकर्ता नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन्। बाँकीका 81 वडामा शनिबार आज र आइतबार भोलि महाअधिवेशन गर्ने कांग्रेसले जनाएको छ। जिल्ला सभापति नारायण गौडेलको अनुसार अधिवेशनको पूर्व तयारी समेत भइसकेको छ। वडाले करिब 49 भन्दा बढ़ी सर्वमत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने केही वडामा निर्वाचन हुन सक्नेछ। जिल्लाका करिब 11,500 क्रियाशील सदस्यबाट 2,000 भन्दा बढ़ी प्रख्या क्षेत्रीय प्रतिनिधि छनौट हुने कांग्रेस बाँकेले जनाएको छ। सरकारले रसुवाको भटेको सी नदीमा आएको विनाशकारी हिम बाढ़ीको कारण नामकरण गर्ने भएको छ। त्यसका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढ़ीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरिएको हो। समितिले भटेको सी हिम बाढ़ी वैज्ञानिक आधार र प्रमाण संकलनका नाम पनि टुंग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोगको
सचिवालयका सचिव सहसचिव टीका बरालको अनुसार छलफलमा ग्लेसियर रक एभेन्जल त्यसै गरी आइस रक एभेलेन्जर ल्याण्ड स्लाइड र रसुवा भोटेकोशी महाविपद लगायतका नामहरू आएका छन्। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिसकेको छ। समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्रमा पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। नेपालले भदौ महिनामा 5,09,24,00,000 रूपियाँ बढ़ीको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणको अनुसार उक्त अवधिमा भारत र बंगलादेश बीच कुल 56,56,06,443 रूपियाँ युनिट निर्यात गरेको छ। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार एक्सचेन्ज मार्केट मार्फत विद्युत बिक्री गरिएको जनाएको छ। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिट भन्दा बढ़ी विद्युत 6,64,00,000 रूपियाँ भन्दा बढ़ी बिक्री भएको छ भने एक्सचेन्ज मार्केटबाट 14,49,39,00,000 युनिट भन्दा बढ़ी विद्युत निर्यातबाट 1,44,59,00,000 रूपियाँ आमदानी गरिएको छ। मलेसियाले नेपाली श्रमिक भर्नका लागि सीमित म्यान पावर कम्पनीलाई मात्र अधिकार दिने गरी प्रक्रिया अगाडि बढ़ाएको असहमति जनाएको नेपालले दुई देशबीच संयुक्त प्राविधिक समिति जेडुलबीस बैठक यथाशीघ्र बोलाउन कूटनैतिक पहल थालिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पत्र पठाउँदैका बैठकका लागि आह्वान गरिएको छ। मलेसियाले विदेशी श्रमिक भर्नका लागि नेपालबाट 25 म्यान पावर कम्पनीलाई प्रिन्सिपल एजेन्सी र थप 250 कम्पनीलाई तीनकै माता हातमा रहने सपोर्ट एजेन्सीका रूपमा विदेश श्रमिक केन्द्रीय व्यवस्थापन प्रणालीमा सूचीकृत गरेपछि नेपालले त्यसप्रति औचित्य औपचारिक रूपमा असहमति जनाउँदै विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसदबाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानूनमा परिणत भएको छ। लिन डेसे ओ आग्रहमा सेनिङ रसिया एण्ड इरान एक्ट 2026 नामक दिएको 48 पृष्ठ लामो यस कानूनले रूसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख 5 राष्ट्रहरूमध्ये 100% भन्सार महसुल ट्यारिफ लगाउन सक्ने अधिकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको छ। यस व्यवस्थापनका कारण रूसी ऊर्जाका मुख्य क्रेता मानिएका विदेशी छिमेकी मुलुकहरू भारत र चीन प्रत्यक्ष प्रभावित हुने देखिन्छ। यद्यपि यो कानून स्वत लागू हुने नभई यसको कार्यान्वयनको अन्तिम अधिकार अमेरिकी राष्ट्रपतिमा नै निहित रहनेछ। आफ्नो कुल आवश्यकताको 15% भन्दा कम प्राकृतिक ग्यास रूसबाट आयात गर्ने र निर्भर क्रमशः घटाउँदै लगेका मुलुकहरूलाई भने यसमा छूट दिने प्रावधान राखिएको छ। यस कानूनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन उच्च सरकारी अधिकारी वित्तीय संस्था र प्रतिबन्ध छान्न प्रयोग हुने समुद्री जहाजका बेडहरूमाथि समेत कड़ा नियन्त्रणको व्यवस्था गरिएको छ। खेल खबरमा आज विश्व एसियड खेलकुद एसियडको औपचारिक उद्घाटन समारोह हुँदैछ। जापानको आइची नागयोमा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएको छ। राष्ट्रिय खेलकुद परिषदको अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आइबा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता रहेका छन् र यसै गरी मानमती विष्ट 1900 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीका कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी भएको छ र आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगितामा यही असोज 18 गतेसम्म चल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। टोली खेलमा संविधान दिवस 2083 धूमधामका साथ मनायो। नेपाली कांग्रेसले 15 महाधिवेशन प्रक्रिया आजबाट वडा तहबाट गरिदै।
भटेको सिबाड़ीको नामकरण गर्न विज्ञ समिति गठन, भदौ महिनामा 5.9 अर्ब बढ़ीको विद्युत निर्यात, म्यानपावर सनद विवादमा मलेसियासँग सम्वाद बढ़ाउँदै नेपाल संयुक्त प्राविधिक समितिको बैठकमा जोड़ दिँदै रूसबाट तेल र ग्यास किन्ने देशमाथि 100% कर लगाउने अमेरिकी राष्ट्रपति कानूनको प्रमाणीकरण, र विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन आज। मध्याह बजेको समाचार सकियो। वर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। तिनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस्, नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
6: हुन्छ,
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेर
11: त, रगत रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
12: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: El Ambu Break Time.
1: उहिले के पारो ओइ मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
0: हाम्रा सेवाहरू:
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
4: मायाको चिनो,
0: मेडल,
4: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट।
4: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शीर्षक आत्मनिर्भर बनाऊ।
0: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
7: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Sindhupalso.
8: This is El Ambu FM 89.6 MHz.

0: wait just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु

0: सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोक गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।

हेलो, नमस्ते नमस्ते, नमस्कार, गुड मर्निङ अनि गुड आफ्टरनून, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम टक टू हेलम्बु लिएर। यति बेला यहाँहरूको माझमा उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र हुनुहुन्छ यति बेला राघव तामाङ हुनुहुन्छ, अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। कार्यक्रम टक टू हेलम्बु हरेक दिन यसै प्रहरमा आउने गर्दछ। दिउँसोको 1 बजेदेखि 2 बजेसम्म चाहिँ हामी तपाईँहरूको बीचमा रहेर भलाकुसारी गर्ने गर्छौं। दिउँसोको समय छ, मेलापाततिर हुनुहुन्छ होला, घर घर आइसी काममा हुनुहुन्छ होला, खेतबारीमा हुनुहुन्छ होला, त्यसै गरेर अन्य विविध काम धन्दाहरूमा हुनुहुन्छ होला, जहाँ जस्ता अवस्थामा रहनु भए पनि कार्यक्रमलाई एकदमै माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा लिएकी छु। कार्यक्रम टक टू हेलम्बुमा विशेष गरी हामी तपाईँहरूकै रोजाइका गीत संगीतहरू नै बजाउँदै आइरहेका छौं। हरेक दिन हरेक होइन छुट्टा छुट्टै तरिकाले चाहिँ यहाँहरूको माझमा हामी उपस्थित हुने गर्दछौं। एकदमै प्रत्येक दिन प्रत्येक तरहले चाहिँ हामी तपाईँहरूको माझमा आउने गर्दछौं। यो बसाईमा हामी तपाईँका रोजाइका गीत संगीतहरू बजाउँछौं एसएमएसद्वारा, होइन त्यसै गरी लिएर प्रत्यक्ष तपाईँहरूकै फोन कलहरू लिएर नै हामी गीत संगीतहरू बजाइरहेका हुन्छौं, तपाईँका रोजाइका गीत संगीतहरू नै बजाइरहेका हुन्छौं। तर आज हामी शनिबारको दिन चाहिँ हामी तपाईँका रोजाइका गीत संगीत नभएर हामी हाम्रै रोजाइका गीत संगीत बजाउँछौं, अनि त्यसै गरेर चाहिँ आज चाहिँ हामी शनिबारको यो बसाईमा हामी फ्रेन्डसिप गर्छौं, नयाँ नयाँ साथीहरू बनाउँछौं। जति पनि तपाईँ नयाँ साथीहरू बनाउने मित्र पारखी हुनुहुन्छ, जति पनि नयाँ साथी एकदमै बनाउन मनपर्छ भनेदेखि चाहिँ यो बसाईमा तपाईँले फोन गर्नुपर्ने हुन्छ। 97 48 26 65 79 चाहिँ हामीले तपाईँका लागि नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै तपाईँ चाहिँ होइन साथी बनाउनका लागि आउन सक्नुहुनेछ। साथी बनाउनका लागि जति पनि मित्र पारखी हुनुहुन्छ, नयाँ नयाँ साथीको खोजीमा हुनुहुन्छ भने यो बसाईमा तपाईँले चाहिँ फोन गरेर साथी बनाउनका लागि आउन सक्नुहुनेछ। आउँदै गर्नुहोला। 97 48 26 65 79 नम्बर खुला छ। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।

0: व्यवसायमा शुरूआतमा हामीले एकदमै मिठो गीत राख्यौं। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँ हेलम्बु एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम टक टू हेलम्बु। अब भने तपाईँ साथी बनाउनका लागि कार्यक्रमको व्यवसायमा जोड़िन सक्नुहुनेछ 97 48 26 62 79। यहाँका लागि हामीले नम्बर खुला गरेका छौं। साथी बनाउने यदि तपाईँ चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते।
1: नमस्ते
0: हजुर, को बोल्दै हुनुहुन्छ?
1: म यता जलपाइगुडीबाट सबिन।
0: हजुर सबिन, के होला
1: थापा।
0: हजुर, अनि सन्चै हुनुहुन्छ सबिनजी?
1: सन्चै छु भन्नुपर्छ दिदी। हजुरको के छ?
0: हजुर हामीलाई पनि एकदमै ठिकै छ भन्नुपर्छ सबिनजी। अनि सुनाउनुहोस् नयाँ नौलो के छ, के गर्दै हुनुहुन्छ?
1: यतिखेर भन्नुभयो बसी बसाइ नै हो दिदी। हजुरको के छ?
0: हजुर एकदमै सो हाम्रो पनि ठिकै छ भन्नुपर्छ, आरामै छ, ठिकै छ। अनि खाजा त खाना त खाइसक्नु भयो होला?
1: खाना खाइसक्यो दिदीहरूले, खानुभयो?
0: एकदमै हाम्रो पनि भइसक्यो भन्नुपर्छ। अनि सबिनजी कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ साथी बनाउनका लागि। कस्तो साथी बनाउन चाहनुहुन्छ व्यवसायमा?
1: म त एकदम असल साथी बनाउन चाहन्छु।
0: हजुर असल साथीको खोजीमा हुनुहुन्छ है?
1: हजुर।
0: ओके, के छोड्न चाहनुहुन्छ आज तपाईँ साथी बनाउनका लागि?
1: म त नम्बर छोड्न चाहन्छु।
0: हजुर नम्बर छोड्न चाहनुहुन्छ?
1: हजुर
0: हामी हुन्छ, तपाईँ नम्बर छोड्नु होला।
1: 97 63 43 79 77 63 43 79 77 63 43 79 77
0: है?
1: हजुर हजुर
0: हस्, कार्यक्रममा फोन गरेर सहभागिता जनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद भन्छु। कार्यक्रम सुन्दै गर्नुहोला अहिलेका लागि भने हामी छोड्छौँ। मुख्य बाबाई हजुर यति बेला हुनुहुन्थ्यो सबिन थापा हुनुहुन्थ्यो है यता जलबिरेबाट। उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ एकदमै म असल साथी बनाउन चाहन्छु यस कार्यक्रम मार्फत भन्नुभएको छ है। यदि तपाईँ सबिनजीसँग जलबिरेको साथी सबिन थापाजीसँग तपाईँ साथी बन्न चाहनुहुन्छ भने उहाँको नम्बरलाई तपाईँले टिपेर उहाँसँग चाहिँ असल साथी बन्न सक्नुहुनेछ होइन। यदि अब तपाईँलाई साथी बन्नु छैन भने चाहिँ प्लिज अरू साथीहरूको नम्बर टिपेर साथीलाई जिस्काउने काम होइन, एकदम इरिटेट गराउने काम, चिडाउने काम चाहिँ नगर्नु भन्दा साथीहरू पनि भन्छु है। त्यसको लागि तपाईँ यदि अब सबिनजीसँग साथी बन्न चाहनुहुन्छ भने उहाँको नम्बर तपाईँले टिप्न सक्नुहुनेछ 97 63 43 79 71। यहाँका लागि हामीले चाहिँ सो नम्बर दिएका छौं होइन, सो नम्बर टिपेर तपाईँले उहाँसँग साथी बन्न सक्नुहुनेछ। यसै गरी तपाईँ नयाँ नयाँ साथीहरू पनि आउन सक्नुहुनेछ, पुराना पुराना साथीहरू पनि होइन साथी बनाउनका लागि जोडिन सक्नुहुनेछ। आउँदै गर्नुहोला, यो दिउँसोको समय छ, विभिन्न काम धन्दातिरै मस्त व्यस्त हुनुहुन्छ होइन। हामीलाई तपाईँले www.helambaefm.com.np लगइन गरेर विश्वभर सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर तपाईँले हामीलाई अनलाइन वेबसाइट हाम्रो पात्र एप्सबाट पनि हामीलाई चाहिँ तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ है। त साथीहरू नम्बर एकदमै खुला छ 97 48 26 62 79। आउँदै गर्नुहोला, कार्यक्रममा फेरि पनि हामी गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले गीत राख्यौं। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनिराख्नु भएको छ यति बेला टक टू हेलम्बो व्यवसायमा हामीले तपाईँहरूकै फोन कलहरू लिइरहेका छौं। तपाईँ साथी बनाउनका लागि आउन सक्नुहुनेछ 97 48 26 69 80। यहाँहरूका लागि एकदमै हामीले नम्बर खुल्ला गरेका छौं है। नयाँ साथीहरू पनि जोडिनुहोला, पुरानो साथीहरू पनि जोडिन सक्नुहुनेछ साथी बनाउनका लागि। अपरान्नको समय छ, विभिन्न काम धन्दातिर तपाईँ अब मस्त व्यस्त हुनुहुन्छ होला होइन। जहाँ जस्तो अवस्थामा व्यस्त बिजी रहनु भए पनि एकदमै होइन कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोला भन्छु। कार्यक्रम टक टू हेलम्बो साथी बनाउने कार्यक्रम रहेकाले तपाईँ चाहिँ साथी बन्न सक्नुहुनेछ। त्यसै गरी यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन्, लेख्नु भएको छ। सफल राई आयुष हुनुहुन्छ, हेलो दर्शन, म पूर्वेली अन्जान सफल आयुष र हो नेपाल घर चाहिँ यता तेह्रथुम हो भन्नुभएको छ। धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, सोना कन्दङ्गा हुनुहुन्छ, सेवा र नमस्कार आरजेसी, हजुर कार्यक्रम सुन्दैछु, आज तेह्रथुमबाट भन्नुभएको छ। सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ है। त्यसै गरी मनको साथी जीवन कार्की हुनुहुन्छ, लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, कार्यक्रम चाहिँ राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु भन्नुभएको छ है। त्यसै गरी हुनुहुन्छ हुनुहुन्छ सबिन मगर नै हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, आरामै हुनुहुन्छ, म पनि सुन्दैछु पोखराबाट, नाइस प्रोग्राम, मिस यु अल भन्नुभएको छ है। त्यसै गरी अर्को कमेन्ट लिइहाले, लेख्नु भएको छ, स्वर्णिम राई हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी लेख्नु भएको छ राई सफल, त्यसै गरी लेख्नु भएको छ र रमिला राई हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ है। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, छुच्ची डन भन्नुभएको छ है, सो हेलो दिदी नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ दिदी, खाजा खानुभयो त दिदी, हजुरले म पनि सुन्दैछु सुनखानीबाट, दिपिका मिस यु अल फ्रेन्ड भन्दै छुट्टिन्छु दिदी, भाइ भाइ भन्नुभएको छ, धन्यवाद है। त्यसै गरी अर्को कमेन्ट पनि लिइहालेँ, अम्बिका मगर हुनुहुन्छ, हेलो हाई झोले दिदी, सन्चै हुनुहुन्छ नि हजुर, इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युएबाट प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, आज मेरो प्यारी बहिनीको चाहिँ जन्मदिन परेको छ, प्यारी बहिनी संसारको सारा खुशी मिलोस् तिमीलाई, खाली खुट्टा हिँड्दा पनि नबिजाउने बाटो मिलोस् तिमीलाई, ह्याप्पी बर्थडे टु यु, अलवेज मिस यु प्यारी बहिनी विमला राई, गड ब्लेस यु एण्ड गुड हेल्थ यु अलवेज बी ह्याप्पी भन्नुभएको छ है। सो धेरै धेरै धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले, सो लेख्नु भएको छ सुनमाया शेर्पा हुनुहुन्छ, उहाँले मिस यु अल भन्ने हुनुहुन्छ, धन्यवाद। त्यसै गरी अमन माङमु लिम्बू हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ है। त्यसै गरी राई पीके राई हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्कार सिस्टर, म पनि सुन्दैछु प्रोग्राम मलेसियाबाट, लेख्नु भएको छ मी राई पीके राई मिस यु अल भन्नुभएको छ है। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, लेख्नु भएको छ टिकाराम सुनवार हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरे मिडिया ग्रुपको मेम्बर रामचाप घर भए, हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद भन्छु। कार्यक्रम टक टू हेलम्बो चाहिँ आज शनिबारको बसाइमा छ, शनिबारको बसाइमा रहेर आज हामीले साथीहरू बनाइरहेका छौं। यदि तपाईँहरू पनि मित्र पारखी हुनुहुन्छ, एकदमै साथीहरू बनाउन मनपर्छ भनेदेखि व्यवसायमा तपाईँले फोन गरेर साथी बनाउनका लागि आउन सक्नुहुनेछ है। हामीले एकदमै नम्बर खुला गरेका छौं, 97 48 26 69 80 नम्बर खुला छ, आउँदै गर्नुहोला भन्दै फेरि पनि गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ कार्यक्रम।

0: हजुर, कार्यक्रममा राखौँ एकदमै मिठो गीत. गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु. नमस्ते. नमस्कार.
1: हेलो हेलो दर्शन. नमस्कार हजुर.
0: दर्शन नमस्ते. हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ? हजुर मेलम्चीबाट राज सेन्चुरी बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर.
0: अनि के छ हाल खबर मेलम्चीतिर, के गर्नुहुन्छ राजजी?
1: मेरो एकदम खबर सबै ठिकै छ भन्नुपर्छ है. मेलम्चीमा यहाँ मम्मीलाई पनि भन्नुभएको थियो अनि यसो भेट्न आएको भन्नुपर्छ है त.
0: अनि अहिले कस्तो हुनुहुन्छ मम्मीलाई?
1: अहिले त अलिक कम भएको छ भन्नुपर्छ है.
0: ल न के भयो हजुर?
1: त्यही त नि, अब बुढेस कालेश्वरको मान्छेहरूलाई हेर्नु, कहिले के हुन्छ कहिले के हुन्छ, यस्तै त नि हजुर.
0: त्यो त पक्कै पनि स्वास्थ्य लाभको कामना हाम्रो तर्फबाट पनि. अनि अरू मेलम्चीको नानाउलो के छ, आजभोलि के हुँदैछन् कामधन्दाहरू?
1: काम धन्दाहरू एकदम है खोदो सोधो रोपेर अब सकिनै सक्यो भन्नुपर्छ है. आज भोलि त्यस्तै हो, बसी बस्दै नै हो भन्नुपर्छ है.
0: हजुर बसी बसाइ नै चलरहेको छ है.
1: हजुर
0: हस् ल ठिक छ. कार्यक्रममा फोन गर्नुभएको छ राजजी होइन, डाक्टर एलम्बुमा. आज चाहिँ हामी साथी बनाउँछौ शनिबारको दिन होइन. तपाईँ कस्तो खालको साथी बनाउन चाहनुहुन्छ यो बसाइबाट?
1: एकदम असल होइन, एउटा मनको भावना बुझ्ने साथी होइन.
0: असल मनको भावना बुझ्ने, दुःख सुखमा साथ दिने होइन.
1: हजुर यस्तै भन्नुपर्छ नि है.
0: पक्कै पनि राजजी, पक्कै पनि. के छोड्न चाहनुहुन्छ आज साथी बनाउनका लागि?
1: म नम्बर सोध्छु नि हेरिदिए.
0: हजुर भन्नुहोस् त.
1: 9861.
0: हजुर 9861.
1: 8544.
0: 8544.
1: 70.
0: हजुर 70 है.
1: हजुर हजुर एकदमै भन्नुपर्छ है.
0: हस् राजजी, कार्यक्रममा फोन गर्नुभयो यसो खुसी लाग्यो. यहाँलाई धेरै धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नुहोला. अहिलेका लागि भने हामी छोडछौँ. ओके बाबा है.
1: ओके बाबा है दिदी.
0: हजुर यति बेला हुनुहुन्थ्यो राज सेन्चुरी हुनुहुन्थ्यो मेलम्चीबाट. उहाँले पनि एकदमै सुख दुःखमा साथ दिने खालको चाहिँ साथी म बनाउन चाहन्छु है पनि भन्नुभएको छ. यदि तपाईँ मेलम्चीको साथी राज सेन्चुरीजीसँग साथी बन्न चाहनुहुन्छ भने उहाँको नम्बर तपाईँले नोट गर्न सक्नुहुनेछ. 9861584470 माध्यम हुँदै तपाईँ चाहिँ उहाँसँग साथी बन्न सक्नुहुनेछ. यसरी तपाईँहरू साथी बनिसक्नु भएपछि एक आपसमा तपाईँका साथीको जति पनि नाता छ प्रगाढ रहोस् हाम्रो पनि कामना है. 9748426065 तपाईँहरूका लागि हामीले एकदमै खुला गरेका छौं. सो माध्यम हुँदै तपाईँ साथी बनाउनका लागि आउन सक्नुहुनेछ यो अपरान्नको यो दिउँसोको समयमा. त्यसै गरी फेसबुक लाइभ होइन, फेसबुकको लाइभ मार्फत पनि यहाँले चाहिँ प्रत्यक्ष हामीलाई सुन्न सक्नुहुनेछ. त्यसो भन्दै गर्दा यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, अर्को साथी जोडिनु भएको छ. फोन कल लिन्छु. नमस्ते.
2: हेलो दिदी. नमस्ते.

हजुर नमस्ते. हजुर नमस्ते. सन्चै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ अमृतजी?

हजुर, यति बेला हुनुहुन्थ्यो मित्र हुनुहुन्थ्यो अमृत तामाङ भोरसिपाबाट। उहाँले पनि साथी बनाउनकै लागि आफ्नो कन्ट्याक्ट नम्बर छोडेर जानुभएको छ है। एकदमै मिडियालाई माया गर्ने साथी बनेपछि चाहिँ होइन एकदम लङ लास्टिङ साथी चाहिँ म बनाउन चाहन्छु भन्नुभएको छ। यदि तपाईँ भोरसिपाको मित्र अमृतजीसँग साथी बन्न चाहनुहुन्छ भने नम्बर नोट गर्न सक्नुहुनेछ, उहाँको नम्बर टिप्न सक्नुहुनेछ 97085756757 को माध्यम हुँदै तपाईँ उहाँसँग साथी बन्न सक्नुहुनेछ। आउँदै गर्नुहोला, एकदमै नम्बर खुला छ। यति बेला भने हामी एकदमै मिठो गीत राख्छौं, गीतपछि पुनः उपस्थित हुनेछौं। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले राख्यौं होइन, सो एकदमै मिठो गीत होइन, गीतपछि फेरि पनि हामी आइसकेका छौं। सुनिराख्नु भएको छ दिउँसोको प्रस्तुति कार्यक्रम टक टू हेलम्बु सिन्धुपाल्चोक चौताराबाट तपाईँले हामीलाई सुनिराख्नु भएको छ। सिन्धुपाल्चोक लगायत स्थानीय जिल्ला होइन, त्यसै गरेर अनलाइन वेबसाइट मार्फत देश विदेश होइन, जतासुकै रहेर पनि हामीलाई एकदमै कार्यक्रममा फोन गरेर तपाईँले चाहिँ आउन सक्नुहुनेछ, साथी बनाउन सक्नुहुनेछ व्यवसायमा। सुनिराख्नु भएको छ तपाईँहरूको माझमा छु यति बेला म कार्यक्रम प्रस्तुत अन्जु, अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा चाहिँ यहाँहरू नै हुनुहुन्छ। त्यसै गरी यति बेला मैले फेरि पनि केही कमेन्टहरूलाई लिइहाले, लेख्नु भएको छ पदम छेत्री हुनुहुन्छ, हेलो म पदम छेत्री, म पनि सुन्दैछु, लेख्नु भएको छ, हाल चाहिँ पर्सा जिल्लाबाट भन्नुभएको छ पदमजी, यहाँलाई धन्यवाद है। अर्को कमेन्ट लिइहाले है, सो जानक रजाली मगर हुनुहुन्छ है, सो धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिइहाल्छु, नमस्ते दिदी म पनि सुन्दैछु है, लेख्नु भएको छ बाह्र पोखरी खोटाङ घर भई हाल चाहिँ कुवेतबाट सुन्दैछु है, सम्झना पर्दा चाहिँ लेख्नु भएको छ। सर्वप्रथम चाहिँ हजुरलाई, टेक्निसियन मित्रलाई, लगायत घर परिवारमा चाहिँ मम्मी बहिनी भाइ सम्पूर्ण सबैजनालाई चाहिँ सम्झेको छु भन्नुभएको छ, धन्यवाद। त्यसै गरी रत्नबहादुर थापा हुनुहुन्छ, नमस्कार हजुर म पनि सुन्दैछु मोरङको रतुवा माईबाट, अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ है। त्यसै गरी अर्को कमेन्ट लिइहाले, केल्भिन केन खस छेत्री लेख्नु भएको छ, हेलो भन्नुभएको छ, हजुर यहाँलाई पनि कमेन्टको लागि धन्यवाद। फेरि पनि हामी यहाँहरूको माझमा गीत पस्किन्छौं, गीतपछि फेरि पनि आउनेछौं, कार्यक्रम तपाईँ सुन्दै गर्नुहोला।

0: सर्वसाधारण कार्यक्रममा हामीले राख्यौं गीत। फेरि पनि यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते। नमस्कार।
1: नमस्कार दिदी।
0: हजुर नमस्ते। हजुरको बोल्दै हुनुहुन्छ?
1: म सुमन तामाङ बोलेको, दिदी भर्सुबाट।
0: हजुर सुमन तामाङ कताबाट भन्नुभयो?
1: भर्सुबाट।
0: हजुर अनि सन्चै हुनुहुन्छ?
1: हजुर साँच्चै छ दिदी, तपाईँहरूलाई?
0: हजुर हामीलाई पनि ठिकै छ भन्नुपर्छ। अनि भोटसीबातिर आजभोलि दिनहरू कसरी बिताउँदै हुनुहुन्छ सुमनजी?
1: आज अब मकै भात्ने कम भएर आएको छ दिदी, तपाईँको मकै पाकेर आज।
0: ए भोटसीबातिर भनेपछि यति बेला मकै छ है?
1: मकै छ हजुर,
0: हरियो
1: मकै भाँचिसक्यो पानी परेर।
0: हजुर
1: हरियो होइन,
0: ए भनेपछि मकै चाहिँ अब जस्तै अब त्यो पोलेर खान मिल्ने चाहिँ छैन होइन? नत्र झोला बोकेर त्यतातिर चाहिँ हरियो मकै लिन आउँ कि भन्ने लागिरहेको थियो, अब पाकिसक्यो भन्नुभयो आउँदिन। ओके ल ठिक छ। अनि सुमनजी आज साथी बनाउनका लागि कार्यक्रममा फोन डायल गरेर आउनु भएको छ, यस कार्यक्रमबाट तपाईँ कस्तो खालको साथी बनाउन चाहनुहुन्छ?
1: असल साथी भनौँ दिदी, अब दुःख सुखमा साथ दिने, त्यस्तै अब साथी बनिसकेपछि साथीको भावना बुझ्ने होइन?
0: हजुर हजुर।
1: लामा सुखसम्म चाहिँ अब साथी भइसकेपछि बित्तैमा नछोड्ने त्यस्तै खालको भनौँ न।
0: हस् ओके ल ठिक छ। अनि के छोड्न चाहनुहुन्छ आज साथी बनाउनका लागि?
1: म नम्बर छोरी दिदी।
0: हजुर भन्नुहोस् त।
1: 97-14-29
0: 90-62 है? कार्यक्रम सुन्दै गर्नुहोला अहिलेका लागि भने हामी छु मुख्य बाबा है। हजुर सुमन तामाङ हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र यति बेला चाहिँ अब साथी बनाउनका लागि आफ्नो कन्ट्याक्ट नम्बर छोडेर बाहिरिसक्नु भएको छ। उहाँले चाहिँ एकदम असल साथी चाहिँ मसँग बन्न चाहनुहुने मित्रहरूले चाहिँ कन्ट्याक्ट गर्नुहोला, एसएमएस गर्नुहोला भन्नुभएको छ। 97-14-29-90-62 को माध्यम हुँदै तपाईँ उहाँसँग साथी बनाउन सक्नुहुनेछ, बन्न सक्नुहुनेछ। यसै गरी जोडिँदै गर्नुहोला। फेरि पनि हामी छोटो मिठो गीत राख्छौं, गीतपछि पुनः उपस्थित हुनेछौ कार्यक्रम सुन्दै गर्नुहोला।

पनि यहाँलाई स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यतिबेला तपाईँ हेलम एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ, होइन टक टू एलम्बो। अब भने लघु काम पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। आजको लागि निर्धारित समयले झन्दै नेटो काट्न काट्न पनि आँटिसकेको छ है। सो त्यसै गरेर केही कमेन्टहरू फेरि पनि यहाँहरूको माझमा लिन्छु, त्यसपछि चाहिँ आजको लागि यहाँबाट हामी पनि छुट्ने बेला भइसकेको छ है। सो त्यसै गरी लिए लेख्नु भएको छ टेकबहादुर पुमा हुनुहुन्छ। सो उहाँले लेख्नु भएको छ, गुड आफ्टरनून नेपाली नमस्ते छ है प्रस्तुता जे सुन्दैछु उदयपुर चौना पाठ बेल्टा राई टोलचोकबाट भन्नुभएको छ। त्यसै गरेर होइन सो लेख्नु भएको छ सुनिल बुढाथोकी हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते नमस्कार, काभ्रे बेथान चोक पाँचबाट म पनि सुन्दैछु है। मेरो सबै साथीहरूमा सम्झना छ, दुःख र सुख दुई दिनको घाम छाया हो साथी। केही कारणले साथीबाट टाढा भयो भने पनि मनमा जहिले सम्झिरहेको छु भन्नुभएको छ है। त्यसै गरेर अर्को कमेन्ट लिए, अन्तिम कमेन्ट लेख्नु भएको छ विरे लामा, हेलो दिदी हजुर खाजा भयो दिदी काठमाडौँ लामा टार भन्नुभएको छ। दिदी मलाई पनि म पनि सुन्दैछु है रेडियो। दिदी जीवन साथीको लागि नम्बर भन्नुभएको छ है विरे लामाजीसँग चाहिँ कोही मित्रहरू जीवन साथी बन्न चाहनुहुन्छ, लङ लाइफ उहाँसँग जीवन काट्न चाहनुहुन्छ भने नम्बर दिनुभएको छ 97 46 28 63 43 को माध्यम हुँदै तपाईँ चाहिँ उहाँसँग साथी बन्न सक्नुहुनेछ भन्न चाहन्छु। अब भने हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। निर्धारित समयले आजका लागि नेटवर्क काटिसकेको छ है। व्यवसायमा जति पनि साथीहरूले फोन गरेर साथी बनाउनुभयो यहाँलाई पनि धन्यवाद। सामाजिक सञ्जाल फेसबुक मार्फत होइन जोडिएर मिठा मिठा कमेन्टहरू छोड्नुभयो यहाँ सम्पूर्णलाई पनि धन्यवाद भन्छु। त्यसै गरी जति पनि आज नयाँ साथीहरू बन्दै हुनुहुन्छ तपाईँहरूलाई चाहिँ शुभकामना, एक आपसमा तपाईँले सोच्नु भएको चाहेको जस्तो साथीहरू मिलोस् पनि भन्छु। त्यसै गरी उकाली ओडाले भन्जाङगढी चौतारी अनि गाउँ बस्ती शहर कुना कन्दारा गर्दै हामीलाई सुनेर साथ दिनुभयो यहाँ सम्पूर्णलाई पनि धन्यवाद। प्राविधिक क्षेत्रमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई धन्यवाद भन्दै आजको वर्षबाट म पनि उजुर पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।

खुशी चले चल के जो बुझी बुझ बुझ के जो चली मिल के भी ना मिली।

0: wait just a minute. We will return back. Return back.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेङ्गु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: இளம்பு பிரேக் டைம். New Avaniku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupazo. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Avaniku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupazo. Email: Hotel Avaniku @gmail.com. Contact 011-620-326-960-982293. New Avaniku Hotel and Restaurant Private Limited, Chautara Shankar Sugadi Nagarpalika 5, Sindhupazo.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
4: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगा

0: आएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
0: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 98 49 13 27
5: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
6: हाम्रा सेवाहरू
5: स्टेशनरीका सम्पूर्ण सामानहरू
6: फोटोकपी प्रिन्ट
5: कलर प्रिन्ट
6: पीवीसी आईडी कार्ड
5: सबै प्रकारका खेलकुद सामग्रीहरू
6: सबै तहको तथा विभिन्न पुस्तकहरू
5: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
6: ट्रफी
5: मायाको चिनो
6: मेडल
5: फ्रेम
6: जर्सी सेटहरू तथा प्रिन्ट
5: सब्लिमेसन प्रिन्ट
6: जर्सी प्रिन्ट
5: कस्टमाइज कप प्रिन्ट
6: मेटल फोटो प्रिन्ट
5: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ
5: सेवा स्टेसनरी एन्ड सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274
7: Elambu FM 89.6 MHz

0: sound check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। दिने भन्दै 2 करोड़ बर्डी ठगी, दोलाखाकी बालिका शिवकोटी पनि पक्राउ। माथि र त्रिशुलिएको टनलबाट थप 11 शब निकालिए। गठन सत्ता समीकरण फेरिदा प्रणालीका संसदीय समिति लथालिङ्ग। ग्यास किन्ने देशमाथि 100% कर लगाउने अमेरिकी कानून प्रमाणीकरण। र एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदै नेपालबाट ती 135 खेलाड़ी सहभागी। इजरायल पठाइदिने भन्दै 2.5 करोड़ भन्दा माथि ठगी गरेको अभियोगमा दोलाखाकी एक युवती पनि पक्राउ परेकी छन्। पक्राउ पनिमा दोलाखाको कालिन्चोक गाउँपालिका 5 की 32 वर्षीय बालिका शिवकोटी रहेकी छिन्। उनीसँगै रामेछाप काँग्रेसका नेता एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि भरत चौलागाई पनि पक्राउ परेका छन्। चौलागाईलाई हिजो मन्थलीबाट पक्राउ गरिएको हो। पक्राउ परेका शिवकोटी र चौलागाईले इजरायल पठाइदिने भनी पीड़ितबाट 2.5 करोड़ लिएर ठगी गरेको सीआईबीको दावी छ। उनीहरूले 156 जनाबाट प्रति व्यक्ति 6,20,000 उठाएको पीड़ितले सीआईबीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट कानून बमोजिम म्याथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौलागाईले आफूलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बताउँदै पीड़ितलाई विश्वास दिलाएको बताएको छ। ठगीमा पर्नेहरू 2024 परीक्षामा भएर लकी ड्रमा नपरेकाहरू रहेका छन्। इजरायलमा कियर गिभर नेपाल सरकारले नै पठाउँदै आएको छ। अब राष्ट्रिय खबर। माथिल्लो त्रिशुले एक जलविद्युत आयोजनामा सम्पर्क विहीन व्यक्तिहरूमध्ये थप 11 जनाको शव फेला परेको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण हराइरहेका मध्ये 11 जनाको शव आज निकालिएको हो। उनीहरूको शव टनलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ। माथिल्लो त्रिशुली 2 को टनलबाट हिजो मात्र 5 शव निकालिएको थियो। कर्णाली प्रदेशमा भइरहने सरकार फेरबदलको प्रत्यक्ष असर प्रदेश सभाका संसदीय समितिहरूमा परेको छ। पटक पटक फेरिने सत्ता समीकरणका कारण संसदीय समितिहरू कतै रिक्त त कतै अपूर्ण हुँदा उनीहरूको प्रभाविततामाथि नै गम्भीर प्रश्न उब्जिएको छ। साउन 12 गतेपछि नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच नयाँ सत्ता गठबन्धन बनेसँगै प्रदेश मामिला समिति सभापति विहीन बनेको छ। यस समितिकी सभापति कल्याणी खड्का भदौ 11 गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेपछि उक्त पद रिक्त भएको हो। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिम बाढ़ीको नामकरण गर्ने भएको छ। त्यसका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढ़ीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको छ। समितिले भोटेकोशी हिम बाढ़ी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंगाउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल ऊर्जा आयोगका सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्चर एण्ड स्लाइड रसुवा भोटेकोशी महाविपत लगायत नामहरू आएका छन्। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न जल नीति तथा सुशासन विज्ञ दिवेश बेलवासेको संयोजकत्वमा 7 सदस्यीय समितिको गठन गरेको थियो। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगिएको विद्युतको तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा मृत्यु भएको थियो। सेनाले 20,000 तालको गेटतिरबाट विद्युत लागेको थियो। स्रोतका अनुसार झण्डै 1,516 फिट अग्लो ठाउँमा रहेको तालसँगै रहेको घाँसलाई खानका लागि रोनाल्डोले तान्दा घाँससँगै तार समेत झरेको थियो। बाहिर इन्सुलेसन गरेको तार रोनाल्डोले चपाउँदा त्यसमा प्रभाव भएको करेन्ट उसको मुखमा र जिब्रोमा लागेको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। अमेरिकी संसदबाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानूनमा परिणत भएको छ। लेन्सले स्वाग्रह स्याङसनिङ रसिया एण्ड इरान एक्स 2026 नाम दिएको 48 पृष्ठ लामो यस कानूनले रूसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्न प्रमुख पाँच राष्ट्रमाथि 100% भन्सार महसुल ट्राफिक ट्यारिफ लगाउन सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई प्रदान गरेको छ। यस अवस्थाका कारण रूसी ऊर्जाका मुख्य क्रेता मानिएका छिमेकी मुल्कहरू भारत र चीन प्रत्यक्ष प्रभावित हुने भएको छ। खेलकुदको खबर। जापानमा आयोजना भइरहेको 20 एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ 6 बजे नागोया सिटी स्थित मुजुओ पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ। औपचारिक उद्घाटन अघि नै केही खेल शुरू भइसकेका छन्। जापानको एआईटी प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु सिजुओका टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। इजरायल पठाइदिने भन्दै 2 करोड़ बढ़ी ठगी। दोलाखाकी बालिका शिवाकोटी पक्राउ। माथिल्लो टिर्सुले एकको टनेलमा थप 11 वटा शव निकालियो। विधि समिति गठन। सत्ता समीकरण फिर्दा कर्णालीका संसदीय समिति लथालिङ्ग। तेल र ग्यास किन्ने देशमाथि 100% कर लगाउने अमेरिकी कानून प्रमाणीकरण। र 20 एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदै नेपालबाट 135 खेलाडी सहभागी। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
5: एलम्बु FM 89.6 MHz।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिन
1: टाइम चेक इट्स 4 PM
2: अहिले अपराह्नको 4 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
7: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ छ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
6: किन?
7: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस्, अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
6: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
7: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
6: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
7: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
8: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कमिला अनि फट्याङ्ग्राको कथा। धेरै वर्ष पहिला एउटा घाँसको मैदानमा एउटा कमिला र एउटा फट्याङ्ग्रा बस्थ्यो। दिनभरि कमिला धेरै काम गर्थी। टाढा खेतबाट गहुँको दाना ल्याउने कठिन काम ऊ गर्थी। उनको यो काम धेरै अनुशासनले हुने गर्दथ्यो। हरेक बिहान ऊ सधैँ हतारमा हुन्थी। सुबहको पहिलो किरण सँगै ऊ आफ्नो टाउकोमा ठूलो गहुँको भारी बोकेर ऊ आफूलाई सम्हाल्दै घर जान्थी। गहुँको दानालाई ध्यानले गिलासमा राखेर फेरि दाना लिनलाई त्यही जान्थी। पूरा दिन नहारिकन नथाकिकन आउने र जाने अनि गहुँको दाना ध्यानले गिलासमा राख्ने गर्थी। उता अर्को तर्फ अल्छी फट्याङ्ग्रा दिनभरि छायामा गीत गाउने अनि आराम गर्ने गर्दथ्यो। भविष्यमा के हुन्छ भनेर पीर नमानिकन आराम गर्ने गर्दथ्यो। उसलाई दिनभरि काम गर्ने कमिला माथि दया आउने गर्दथ्यो। दिन बित्दै थियो, तभी फट्याङ्ग्रा अल्छीले घाँसमा कुद्ने अनि आरामले मिठो खाना खाने गर्दथ्यो। गीत गाउँदा गाउँदै आरामले जिराखेको थियो। जब कमिला दाना ल्याएर घरमा राम्रोसँग सम्हालेर राख्ने गर्थी, अरू मेहनत गर्दै थिए। एक दिन सधैँ जस्तो सबै कमिलाहरू दाना ल्याउँदै थिए। उनीहरू बीको एउटा कमिला भारी दानाको कारण तल झर्यो, त्यसैले त नराम्रो मानेर रुन लागि। उसलाई सहयोग गर्नुको सट्टा फट्याङ्ग्रा उसलाई देखेर हाँस्न लाग्यो। कमिलाले भन्यो,
2: फट्याङ्ग्रा महाशय, यो दाना मेरो घरसम्म उठाएर लैजानलाई तपाईँ मलाई सहयोग गर्नुहुन्छ कि? म तपाईसँग धेरै खुसी हुन्छु।
1: कमिलाको कुरालाई नसुने जस्तै गरी फट्याङ्ग्रा आफ्नै संगीतमा हराइरह्यो। कमिलाले एक्लै आफ्नै मेहनतले त्यो दाना उठाई अनि ऊ गई।
3: तिमी यति धेरै मेहनत किन गर्छौ प्यारी कमिला?
1: फट्याङ्ग्राले सोध्यो।
3: एकछिन आराम गर, अलिकति मेरो गाना पनि सुन। गर्मी छ, दिन पनि ठुलो छ, तर के को लागि भारी उठाउनुमा टाइम खराब गर्दैछौ?
1: कमिलाले नसुन्ने जस्तै गरेर आफ्नो गर्दन घुमाए। थोरै हतारमाथि त्यही भएर खेततिर गई। तभी फट्याङ्ग्रा एकदम हाँस्यो।
3: तिमी बडा बुद्धु कमिला हो।
1: फट्याङ्ग्राले फेरि उसलाई बोलायो,
3: आऊ आऊ अनि मसँग नाच अनि गाऊ। कामलाई बिर्सेर गर्मीको अलिअलि मजा लिनु पर्छ।
2: म पानी झरीको मौसमको लागि खाना एकट्ठा गर्दैछु।
1: कमिलाले भन्यो,
2: तिमीले पनि यस्तै गर्नुपर्छ।
3: तर पानीको यति चिन्ता किन गर्नु?
1: फट्याङ्ग्राले जवाफ दियो।
3: अहिले त हामीसँग धेरै खाना छ र धेरै वक्त छ हामीसँग पानीको तयारीको लागि।
1: तर कमिलाले बुझेको थियो कि ऊ के गरिराखेको छ, त्यसैले ऊ आफ्नो बाटो लागि। यता फट्याङ्ग्रा पूरा ऋतुमा आफ्नै नाच गानमा व्यस्त भइरह्यो। पूरा दिन काम गरेर बरसातको तयारी नगरिकन उसले खेल्न नाच्न गाउनलाई महत्व दियो। यो सुन्दर गर्मीको दिन सधैँभरि रहनेवाला छैन अनि चाँडै बारिस अनि त्यसपछि ठण्डी आउनेवाला छ, यो त उसले भुलि नै सक्यो। गर्मीको मौसम बरसातमा बदलियो अनि बारिस पछि ठण्डीको मौसम आयो। सूर्य अब धेरै कम देखिन्थ्यो। दिन छोटो थियो शीतलहर अनि रात धेरै लामो अन्धारो अनि धेरै ठुलो थियो। हरेक तरफ भयानक ठण्डी अनि बरफ झर्न सुरु भइसकेको थियो।
2: फट्याङ्ग्रा ठण्डीले काम न लाग्यो, आफैलाई सुक्खा पातले बचाउने कोसिस गर्दै थाक्न लाग्यो। परन्तु हावा जोडले आउँदा उसलाई ठण्डी लाग्ने गर्थ्यो। उसलाई धेरै भोक लाग्थ्यो अनि खानाको लागि केही पाउँदैन थियो। उसलाई थाहा थियो कि खानाको लागि केही पाएन भने म चाँडै मर्छु भनेर। ऊ कमजोर भएको थियो। चाँडै उसले बुझेको थियो कि कमिला सही थिए, उसले पनि तयारी गर्नु पर्थ्यो। फट्याङ्ग्रालाई अब नाच्न गाउन मन नै लागेको थिएन। ठण्डीले धेरै भोकाएको थियो। उसलाई बरबाट बस्नको लागि न घर थियो न खानाको लागि खाना थियो। सारा हरियाली अनि खेत बरफले ढाकेको थियो अनि खानाको लागि केही पनि थिएन।
4: अब म कहाँ जाम? म अब के गरौँ?
1: फट्याङ्ग्रा पछुतायो। यो टाइमको जाडो अरू टाइम भन्दा धेरै भयो। फट्याङ्ग्राले यो कुरा सोचेको पनि थिएन।
2: उसले आफ्नो लागि खानाको तयारी गरेको थिएन अनि ऊ गर्नमा अरूको मदत पनि गर्दैन थियो। केवल यसै कारणले ऊ अर्को गर्मीको मौसम देख्नको लागि जीवितै नै हुनेवाला थियो। तभी उसले देख्यो कि कमिला गर्मीमा एकठा गरेको खाना खानमा आनन्द लिइराखेको छ।
4: म कमिलोको त्यहाँ जान्छु, उता मलाई खाना मिल्छ अनि बस्न दे।
2: फटाङ आफ्नो माथि शर्मायो, ऊ थाकेर कमिलाको घरसम्म गयो अनि उसले ढोकाबाट बोलायो।
3: नमस्ते कमिलाहरू।
2: ऊ हाँस्दै हाँस्दै बोल्यो,
3: म आए तिमीहरूको लागि गाना गाउनु, तर उसको लागि मलाई अलिकति गर्मी चाहिन्छ र खाना पनि चाहिन्छ ताकि म गाना गाउन सकुस्।
2: पर्दैन पर्दैन फट्याङ्रा महाशय, हामीलाई तपाईँको गीत सुन्नु कुनै इच्छा छैन। फट्याङ्राले उसलाई बस्नको लागि बिन्ती गर्दै घर माग्यो अनि बाँच्नको लागि खाना माग्यो। जा, कमिलाले आश्चर्य मान्दै भन्यो, जाडोको लागि तपाईँले केही व्यवस्था गर्नु भएको थिएन? गर्मीमा आखिर तपाईँ के गर्दै हुनुहुन्थ्यो?
3: त्यो मलाई खाना जमा गर्नुको लागि समय नै पाइन।
2: फटाङ्राले आफ्नो कारण बतायो,
3: म सङ्गीतमा यति व्यस्त थिएँ कि म त्यो मैले बुझ्नै सकिन कि यो गर्मीको समय कहिले निस्क्यो।
2: कमिलाले उसलाई हेला गर्दै देखी र उसलाई ढाड देखाउँदै आफ्नो आफ्नो कामतिर लागे। एउटा कमिला जसको माथि फटाङ्रा हाँस्न लागेको थियो उसै तर्फ फर्केर भने, त्यस्तै गर्मीको मौसममा म काम गरिराखे अनि तिमी गाना गाउँदै नाच्दै मेरो मजाक उडाइराख्यौ। अब तिम्रो लागि न खाना छ मसँग, न बस्नको लागि घर छ। ठण्डीको मौसमको लागि तिमीले पहिले नै सोच्नु पर्थ्यो आफ्नो बारेमा। कमिलाले फट्याङ्राको अगाडि ढोका बन्द गर्यो अनि फट्याङ्रा रुन लाग्यो। समाप्त।
5: If you enjoyed this story, please like and subscribe our channel and press the bell icon to get future updates. And don't forget to comment.

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
4: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
3: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
4: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
3: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
4: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
3: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
4: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
3: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
4: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
3: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
6: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
0: मायाको चिनो,
3: मेडल,
0: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
0: कस्टमाइज्ड कप प्रिन्ट,
3: मेडल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: चौतारा सागर सुगढी नगरपालिका 5, सिन्धुपाल्चोक। आवर सर्विसेज: डिलक्स रूम विथ एसी, हॉट एंड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हॉल, रेस्टोरेंट एंड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिली एंड जॉयफुल एनवायरमेंट। कस्टमर सेटिस्फेक्शन इज आवर कंजुगेंस। न्यू अरुणिको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सागर सुगढी नगरपालिका 5, सिन्धुपाल्चोक। ईमेल होटल अरुणिको @gmail.com। कॉन्टैक्ट 0116206906982293। न्यू अरुणिको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सागर सुगढी नगरपालिका 5, सिन्धुपाल्चोक।
5: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। विभिन्न कार्यक्रम सहित देशैभर आज संविधान दिवस मनायो। माथिल्लो त्रिशुली एक हाइड्रोको टनेलमा फेला परेका 11 जनाको शव आज बाहिर निकालियो। युवाले सड़कमा मागेको सुशासन प्रविधिबाट सुनिश्चित गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता। राष्ट्रिय संघीय महासभाका लागि परराष्ट्र मन्त्री खनाल आइतबार भोलि अमेरिकामा जाँदै। नेपाली कांग्रेस सभापति देउबाको गृह जिल्लामा आइतबार वडा अधिवेशन हुने। रूसमाथि थप दबाव बढ़ाउने विधेयकमा राष्ट्रपतिको हस्ताक्षर। र एसियड गेम्सको सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाई। लम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेसको इतरपक्षले 15 महाअधिवेशनका लागि नेता कुन्दन राज काफ्लेलाई केन्द्रीय प्रतिनिधि तोकिए लगतै दोलखाको जिल्ला संयोजक र सह संयोजक पनि तोकिएको छ। कांग्रेस स्तर पक्षका संयोजक डाक्टर शशंक कोइरालाले तारा कुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सह संयोजक तोकिएको छ। कांग्रेस इतरपक्षको भदौ 17 र 18 गते बसेको केन्द्रीय अधिवेशन महाअधिवेशन तयारी समितिको बैठकले खड्कालाई संयोजक र श्रेष्ठलाई सह संयोजक रूपमा मनोनयन गरिएको हो। सहज संयोजकको जिम्मेवारी पाएका खड्का यसअघि दोलखा कांग्रेसका सभापति पदको उम्मेद्वार रहेका थिए। सह संयोजक श्रेष्ठ अधिवेशनमा प्रतिनिधि समेत रहेका छन्। यसअघि उनी कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका थिए। संयोजक खड्का र सह संयोजक श्रेष्ठलाई इतर पक्षले गर्ने महाधिवेशन अन्तर्गत वडा पालिका र प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन र जिल्ला महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ। इतर पक्षले असोज 15 गते वडा, असोज 20 गते पालिका, असोज 23 गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन कार्तिक 15 गते जिल्ला अधिवेशन गर्ने भएका छन्। भटेकोसी बाढ़ीपछि बेपत्ता भएका पत्रकार ठिकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्य घाटमा अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ 10 गते सम्पर्कविहीन भएको थियो। दोलखाको कालिन्चोक गाउँपालिको 2 बाबरीमा 2042 साल जेठ 14 गते जन्मिनु भएको थामीको प्रतीकात्मक शवमा वाहाको पिता डिलबहादुर थामीले दागबत्ती दिएको छ। 2 दशक भन्दा लामो समयदेखि पत्रिकामा सक्रिय थामीले कलमका माध्यमबाट गर्नुभएको योगदानको स्मरण गरिएको छ। पत्रकारितामा स्नातकोत्तर 41 वर्ष थामीले एचबीसी एफएम सगरमाथा टेलिभिजन एबीसी टेलिभिजन हुँदै नयाँ पत्रिकासम्म लामो समय काम गर्नुभएको थियो र उहाँले विभागेश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुको साथै पत्रकारिता सी प्रशिक्षण र लेखनमा समेत आफूलाई सक्रिय राख्नु भएको थियो। हेलम्बु खबरमा राष्ट्रिय खबर। आज देशैभर कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ। संविधानमा जारी भएको दिवसको स्मरण गर्दै सरकारी निकाय, राजनैतिक दल, स्थानीय तह र विभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरिएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा पनि विशेष कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रिय कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामशैया प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल लगायतका उच्च पदस्थ अधिकारी र विभिन्न राजनैतिक दलका नेताहरूको पनि सहभागी रहेको थियो। कार्यक्रममा संविधानको कार्यान्वयन, लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था, सुदृढीकरण र राष्ट्रिय एकताका बीच विषयमा चर्चा गरिएको थियो। सहभागीहरूले संविधानले सुनिश्चित गरेका नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र समावेशी सुशासन अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र समावेशी सुशासन व्यवस्थालाई संस्थागत गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिएका थिए। संविधान दिवसको अवसरमा देशका विभिन्न स्थानमा दीप प्रज्वलन, सरसफाई, प्रभात फेरी, अन्तर्क्रिया र अन्य रचनात्मक कार्यक्रमहरू समेत आयोजन गरिएको थियो। भदौको 10 गते रसुवाको भटेकोसी क्षेत्रमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा 11 वटा शव फेला परेको छ। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका प्रतिनिधि सहित संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट 3 टनेलका जालीभित्र अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका 11 वटा शव आज निकालिएको हो। बाढ़ीपछि बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजीका लागि उद्धार टोलीले थप खोजी कार्य गर्नेलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ। उद्धार र खोजी अभियानमा नेपाली सेना, उद्धार टोली र आयोजनाका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले हालसम्म 1410 जनाको शव फेला पारेको र 6000 भन्दा बढ़ी नागरिक बेपत्ता रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युवाले सड़कमा मागिएको सुशासन प्रविधिबाट पनि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै संविधानको अक्षर र भावना अनुसार अगाडि बढ़न वर्तमान सरकार पूर्ण प्रतिबद्धता रहेको पनि बताएको छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य राष्ट्रिय जीवनको आधार आएको पनि बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संविधानमा जति राम्रो भए पनि त्यसलाई चलाउन हात इमान्दार र अनवरोध क्रियाशील नभएका कागजातको खोस्टो मात्रै बन्ने उल्लेख गरेका छन् र वर्तमान सरकारले सुशासन कायम गर्ने र राष्ट्रिय प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासनमा यन्त्रमा राजनीतिक तटस्थ र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि बताएको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, अस्तित्व र कार्यान्वयनको समन्वयमा आधार स्पष्ट, राष्ट्रिय विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्धता रहेको पनि स्पष्ट पारेका छन्। संयुक्त राष्ट्रिय संघ यूएएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वमा एक टोली भोलि अमेरिकाको न्यूयोर्क शहर प्रस्थान गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रम सहभागिता जनाउनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्नो समक्षी तयार गर्ने र अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय अन्तर्वार्ता समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर 22 मंगलबार र अमेरिका प्रस्थान गर्ने कार्यक्रम पनि रहेका छन्। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा आइतबार वडा अधिवेशन हुने भएको छ। 15 महाधिवेशन अन्तर्गत डडेलधुरामा आइतबार हुने भएको छ। 15 महाधिवेशन अन्तर्गत डडेलधुरा आइतबार वडा अधिवेशन गर्ने तयारी रहेको जिल्ला कार्य समितिका एक नेताले जनाएको छ। उहाँको अनुसार आइतबार बिहान 9 बजेबाट जिल्लामा वडा अधिवेशनहरू शुरू हुनेछ। नेपाली कांग्रेस जिल्ला गृह जिल्ला कार्य समिति डडेलधुरा नामक फेसबुक पेजमा पनि अधिवेशनको सूचना जारी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयकमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ। कांग्रेसका दुई सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा रक्षा क्षेत्र र रूसी अधिकारी र मस्कोका प्रतिबन्ध छल्न प्रयोग हुने छाया फ्लीटको पानी जहाजलाई लक्षित गरेको छ। 100% भन्सार महसुल लगाउने कार्य अधिकार समेत राष्ट्रपतिलाई दिएको छ। कानूनले रूसको तेल र ग्यास खरिद गरी जारी राख्ने निश्चित विदेशी मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त महसुल लगाउन सकिने व्यवस्था पनि गरिएको छ। एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ। आज काठमाडौँ त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमका बीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाई गरिएको हो। विदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाली टोली राम्रो लयमा रहेको मेडल ल्याउने लक्ष्यमा उद्देश्यका साथ जापानमा जान लागेका छन्। यसै गरी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्क्रो आर्ट लाले नेपाली टोलीलाई उत्कृष्ट खेल प्रदर्शन गर्ने र पदक हासिल गर्ने विश्वास रहेको बताएका छन्। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानको सामना गर्नेछ। समूह चरणबाट दुई टोली क्वार्टर फाइनलमा प्रवेश गरेका छन् भने नेपालसम्म विजेता बनेमा क्वार्टर फाइनलमा श्रीलंका तथा उपविजेता बनेमा भारतको सामना गर्न पाउने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। विभिन्न कार्यक्रम सहित देशैभर आज संविधान दिवस मनायो। माथिल्लो त्रिशुली एक हाइड्रोको टनेलमा फेला परेका 11 जनाको शव बाहिर निकालियो। युवाले सड़कमा मागेको सुशासन प्रविधिबाट सुनिश्चित गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता। राष्ट्रिय संघीय महासभाका लागि परराष्ट्र मन्त्री खनाल आइतबार अमेरिकामा जाँदै। योगाको गृह जिल्लामा आइतबार भोलि वडा अधिवेशन गर्ने। रूसमाथि थप दबाव बढ़ाउने विधेयकमा ट्रम्पको हस्ताक्षर। र एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाई। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एटिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
3: खेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: भाई कार्यक्रम जीवनको वसनको पर्खाईमा बसेर आउनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वसनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वसन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र पवित्र पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन कलासीको पत्र 3:1-17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यहाँ यसरी लेखिएको छ, यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिको कुरामा मन लगाओ, पृथ्वीमा भएको कुरामा होइन, किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछ। यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो। यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यो, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाहा, निन्दा, आफ्नै मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नठाड, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारणा गरेका छौ जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रीक र यहुदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहने छैन, तर ख्रीष्टमा नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करूणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर। कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँच्छ। ख्रीष्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसका निम्ति एउटै शरीरमा बोलाइएका थियो। तिमीहरू धन्यवादी हौ। ख्रीष्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्। पूरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाऊ र अर्ति देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र आत्मिक गान गाऊ। कुरा वा काममा जे जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु यीशुको नाउँमा गर। आदरणीय श्रोता, यो खण्डको मुख्य विचार यहाँ यसरी भन्न सकिन्छ, ख्रीष्टको जीवन परमेश्वरमा ख्रीष्टसँग अथवा ख्रिस्टियनको जीवन

जीवन ख्रिस्टियनको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो। एक इसाईको जीवन एक ख्रिस्टियनको जीवन वास्तवमा के हो, कस्तो खालको जीवन हो भन्ने कुरा पावल प्रेरितले यो खण्डमा स्पष्ट रूपमा बताउन खोजिरहेको हामी देख्छौं। एउटा ख्रिस्टियन जीवन खास के हो, त्यो भनेको परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो। परमेश्वरमा ख्रिस्ट येशूसँग लुकाइएको जीवन हो। यसको मतलब एउटा ख्रिस्टियनको जीवनलाई मानिसहरूले हेर्दाखेरि त्यो व्यक्तिलाई ख्रिस्ट येशू अथवा त्यो व्यक्तिलाई हेर्दाखेरि त्यो व्यक्तिको जीवनमा येशू ख्रिस्ट देख्नुपर्छ भनेको हो। येशू ख्रिस्टलाई देखाउन पर्छ अथवा देख्नु पर्छ, किनभने एउटा ख्रिस्टियन जीवन भनेको परमेश्वरमा ख्रिस्ट येशूसँग लुकाइएको जीवन हो भने अब कुनै पनि व्यक्तिको आफ्नो पन त्यहाँ देखिनु हुँदैन। त्यो व्यक्ति आफै संसारमा जिउँदाखेरि, संसारमा हिँडुल गर्दाखेरि, येशूसँगै जिउँदा, येशूसँगै हिँडुल गर्दा मानिसहरूले येशूलाई देख्न सक्नु पर्छ भन्ने हो। यदि साँचो ख्रिस्टियन हो, उसको जीवनमा प्रभु येशू ख्रिस्टमा विश्वास गरेर ऊ एउटा परिपक्व ख्रिस्टियन हो भने उसको जीवनमा ख्रिस्ट येशू मानिस उसको जीवनलाई हेरेर मानिसहरूले येशू ख्रिस्टलाई देख्न सक्छन् भन्नु खोजेको हो। यदि त्यसो हो भने यहाँनिर लेखकले के कुरा भन्छन् भने ख्रिस्टसँग जी उठेकाहरूले माथिका कुराहरू खोज्नुपर्छ भनेको छ। ख्रिस्ट येशूसँग लुकाइएको जीवन, ख्रिस्ट येशूलाई मानिसहरूले देख्ने जीवन हो भने यो जीवन चाहिँ कस्तो खालको जीवन हो भने ख्रिस्टसँगै मरेर ख्रिस्टसँगै जी उठेको जीवन हो। एकपल्ट मरेर फेरि जीवित भएको जीवन भनेको ख्रिस्ट येशूमा लुकाइएको जीवन हो। त्यस्ता खालका व्यक्तिहरू जिउँदाखेरि, यो संसारमा जिउँदाखेरि अब कसरी उसले येशूलाई देखाउन सक्छ त, उसको जीवनबाट कसरी एउटा व्यक्तिको जीवनलाई हेरेर मानिसहरूले येशू कसरी देख्न सक्छन् त भन्दा त्यो व्यक्तिले संसारका कुराहरूमाथि अथवा तलको कुराहरूमाथि मन लगाउनु हुँदैन अथवा खोजी गर्नु हुँदैन, उसले चाहिँ माथिका कुराहरू खोजी गर्नुपर्छ, उसले परमेश्वरको कुराहरू खोजी गर्नुपर्छ, परमेश्वरले सोच्नुभएका कुराहरू सोच्नुपर्छ, परमेश्वरले देख्ने कुराहरू देख्नुपर्छ, परमेश्वरले गर्ने कामहरू उसले गर्नुपर्छ, किनभने उसको जीवन ख्रिस्टसँग लुकाइएको जीवन हो र ख्रिस्टसँग लुकाइएको जीवनमा आफूलाई देखाउँदैन, आफूलाई देख्दैन मानिसहरूले, येशू ख्रिस्टलाई देख्छन्। अनि यो ख्रिस्टलाई देखाउने जीवनमा हामी प्रत्येकले माथिको कुराहरू खोज्नुपर्छ, माथिका कुराहरूमा मन लगाउनुपर्छ, पृथ्वीको कुराहरूमा होइन। तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ, ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ। आज जिएको जीवन, प्रत्येक ख्रिस्टियनले जिएको जीवन चाहिँ आफ्नो नभएर यहाँनिर के भन्छ भने ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ। ख्रिस्टसँग लुकिएको जीवन, लुकाइएको जीवन चाहिँ के हो भने अब ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। येशू नै अब हाम्रो जीवन भएकोले मानिसहरूले येशूलाई देख्न थाल्छन्, येशूलाई देख्छन्, किनभने हरेक व्यक्तिले माथिका कुरा खोज्छन्, पृथ्वीको कुरा होइन स्वर्गका कुराहरूमा मन लगाउँछन्, पृथ्वीमा भएका कुराहरूमा होइन। त्यसैले यो जीवन भनेको अब ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। उहाँ प्रकट हुनुहुँदा ख्रिस्टियनहरू पनि उहाँसँगै महिमामा प्रकट हुन्छन्। येशू ख्रिस्टलाई विश्वास गर्ने प्रत्येक व्यक्ति चाहिँ व्यक्तिको जीवन भनेको ख्रिस्ट येशू नै हो
र एक दिन यीशु प्रकट हुनुहुनेछ र उहाँ प्रकट हुनुहुँदाखेरि प्रत्येक ख्रिस्चियन पनि महिमामा यीशु जस्तै यीशुसँगै महिमित शरीरमा महिमित जीवनमा प्रकट हुन्छ भन्ने कुरा

भन्ने कुरा यहाँ हामी देख्छौ। हरेक ख्रिस्टियनले पवित्र र प्रिय भएर तिमीहरूले करूणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। अब यीशु ख्रिस्टमा लुकाइएको जीवन भनेको नै अब दया, करूणा, दीनता, नम्रता र धैर्य धारण गर्ने जीवन हो। यहाँनिर ढाँड हुँदैन, यहाँनिर व्यभिचारको कुरा हुँदैन, यहाँनिर केवल दयाका कुरा, दीनताको कुरा, नम्रताको कुरा, धैर्यताको कुरा अनि शान्ति, आनन्द यी कुराहरू नै हुन्। किनभने आत्माका नौवटा फल जो प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, नम्रता, आत्मसंयम र विश्वास, त यो सबै कुराहरू चाहिँ एउटा ख्रिस्ट येशूमा लुकाइएको जीवनभित्र यो आत्माको फलले पूरै भरिपूर्ण हुनुपर्ने हुन्छ। एउटाले अर्कोलाई सहने गर्नुपर्छ, एकले अर्कोलाई क्षमा गर्नुपर्छ, कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाउनुपर्छ, जे जति गर्छौ प्रभु येशूको नाममा गर्नुपर्छ। यसरी लेखकले यो खण्डमा एक ख्रिस्चियनको जीवनमा परमेश्वरमा ख्रिस्ट यीशुमा लुकाइएको छ भनेर सिकाएका छन्। ख्रिस्चियनको जीवन चाहिँ परमेश्वरमा ख्रिस्ट यीशुमा लुकाइएको छ भनेर सिकाएका छन्। यो जीवनमा ख्रिस्टसँग जी उठेको जीवन हो, ख्रिस्टमा जीवन छ अथवा ख्रिस्ट नै हाम्रो जीवन हो। ख्रिस्ट प्रकट हुनुहुँदा ख्रिस्चियनहरू पनि महिमित हुनेछन्। यसकारण हरेकले सांसारिक स्वभावहरूलाई त्यागेर मारेर ज्योतिको सन्तान भएर जिउनु पर्छ। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दा आज ख्रिस्चियनको जीवन चाहिँ परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो भन्ने मुख्य विचारलाई हामीले चिरफार गरेका छौं। यसको बारेमा हामीले यहाँ वचन सुनेका छौं ताकि हामीहरू अब जिउने क्रममा सांसारिक कुरामा होइन, हाम्रो विचारहरू, हाम्रो हेराइहरू, सोचाइहरू, हाम्रो खोजी माथिका कुराहरूमा हुनुपर्छ, पृथ्वीको कुराहरूमा हुनु हुँदैन। र हामीहरूको जीवन चाहिँ अब हाम्रो जीवनमा पाप अथवा यो झूठ बोल्ने काम गर्नु हुँदैन। हाम्रो जीवनमा केवल अब दया, भलाइ का कुराहरू यहाँ हुनुपर्छ, किनभने करूणा, दया, दीनता, नम्रता र धैर्य धारण हामीले गर्नुपर्छ, सहने गर्नुपर्छ, क्षमा दिनुपर्छ र आत्मिक गान गाउनुपर्छ र जे जति पनि गर्छौं हामी यीशुको नाउँमा काम गर्नुपर्छ। यदि यहाँहरूले यो प्रवचन सुन्दै गर्ने क्रममा यीशु ख्रिस्टलाई विश्वास गर्नु भएको छैन भने आज यो समय हो यहाँहरूको जीवनमा पनि करूणा, दया, दीनता, नम्रता र धैर्यताको जीवन चाहिन्छ र दया, भलाइ, प्रेम, आनन्द, शान्तिको जीवन चाहिन्छ भने आज येशु ख्रिस्टमा लुकाइएको जीवन चाहिँ यसरी नै करूणा, दीनता, नम्रता हुन्छ र एकले अर्कोलाई सहने गर्न सक्छ, एकले अर्कोलाई क्षमा गर्न सक्छ, आत्मिक गानहरू गाउन सक्छ, जे पनि गर्छ यीशुको नाममा गर्न सक्छ। र यदि यीशुलाई विश्वास गर्नु भएको छैन भने यहाँहरूले यीशुलाई विश्वास गर्नुहोस् र यी सबै आशीर्वादहरू प्राप्त गर्नुहोस्, दया, भलाइका कुराहरू गर्नुहोस् र सहनुहोस्, क्षमा गर्नुहोस्। र यदि यीशु ख्रिस्टलाई विश्वास गरिसक्नु भएको छ यहाँहरूले भनेदेखि यो ख्रिस्टमा लुकाइएको जीवन हो र ख्रिस्टसँग लुकाइएको जीवन हो र हरेकले त्यस अनुसार जिउनुपर्छ, परमेश्वरको जस्तै सोचाई गर्नुपर्छ, माथिका कुराहरूतिर मन लगाउनुपर्छ, पृथ्वीको कुरामा होइन, झूठ बोल्नु हुँदैन। अनि यहाँनिर दुईटा कुराहरू छन् कि संसारिक कुराहरूलाई अथवा संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार भनिएको छ र अर्को चाहिँ कि नयाँ स्वभावहरू धारण गर।

भनिएको छ। त्यसकारण आदरणीय श्रोताहरू, दुईवटा कुरा, कि पुरानो स्वभाव त्यसका चाल समेत तिमीहरूले त्यागेका छौ भनिएको छ भने, अर्को चाहिँ पुरानो सांसारिक स्वभाव कुराहरू तिनलाई मार भनिएको छ। र आज यदि पाप अथवा सांसारिक स्वभावका कुराहरू, पुरानो स्वभावका कुराहरू अझै जीवित छन् भने यिनीहरूलाई निष्क्रिय बनाउनलाई, यिनीहरूलाई निष्क्रिय बनाउनलाई दिनदिनै यसलाई क्रुसमा टाँग्ने काम गर्नुपर्दछ, यसलाई मार्ने काम गर्नुपर्दछ, यसलाई त्याग्ने काम गर्नुपर्दछ। यी नराम्रा कुराहरू जे जति छन् सबैलाई त्यागेर ख्रिस्टमा लुकाइएको जीवन र यीशु जस्तै भएर जिउने जीवन हरेकले बनाउनुपर्छ। आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु र परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।

हौस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: सुरुङ केन्द्रित माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइयो। बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिइने
1: भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
0: संविधान दिवसमा देशैभरि विभिन्न औपचारिक कार्यक्रम, सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकार नागरिकको सेवक बन्नुपर्ने राष्ट्रपति पौडेलको टिप्पणी।
2: आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
0: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने, नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा, रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
3: उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौं।
0: र तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल, 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी नै क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोशी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फेला पारेका 11 शव हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 शव फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमे जल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
6: रसुवा भोटेपछि बाढ़ीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ शव फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तहरूले शव चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी रहेको छ। त्यसै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्क विहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्क विहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
5: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाण्डुमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
2: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले

0: आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
1: काठमाण्डको सैनिक मंचमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
2: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाण्डौ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
3: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौ। हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन पनि लिएर आउनेछौ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नि। महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
1: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले सीआईएनसँग बताउनुभयो।
4: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएसम्म यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेका छौँ। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सीसीआईएमएस भनेर कार्यान्वयनमा छ। त्यो सीसीआईएमएसमा भएको विवरण चाहिँ म्याच भयो र र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
1: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित र मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमान्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
5: बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
6: जुन बाढ़ीले ल्याएको

0: रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित इण्डिया हेबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनासु क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले मनासु आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
0: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहु र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
3: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन। मैले अन्य दोहोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको हो भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्म्याटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ चाहिँ अनुसूचित जातिको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने। बैंक खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
0: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमूली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोसी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने:
4: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिराखेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनलाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छौँ। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जो उहाँहरूको त्यो मेन्टल ट्रमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छौँ।
0: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ

0: आफू बसेको वरपर पानी जम्ने खाल्टोपो छ कि यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
1: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जाइन्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्टाखुट्टेमा पानी जमेको हुनै पर्छ।
0: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपडा लगाउन र पानी जम्ने खाल्टो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता।
3: दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन, पुग्न त तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
2: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सर सल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण क्याप्सुल, पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव।
8: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन्। स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ। सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ। कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं।
10: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिला भन्दा बढेको छ, लगायत किशोरीहरूको जुन रक्तअल्पता लगायतको समस्या पनि छ। त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ के खुवाउने, आयरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ अवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ।